0: ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि रातिमा 12:07 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा दृश्य दिनमा 4:42 त्यसपछि अश्लेष नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा ब्यागा 44:46 त्यसपछि हर्षण योग लाग्नेछ। कर्णमा वाणिज्य अहरात्र रहनेछ। आनन्दादि योगमा आज शुभ योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिन मान 34:35 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:10 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 8:21 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 10:11 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
1: मेष राशि हुने व्यक्तिहरूको लागि आज नयाँ ज्ञान अध्ययन र यात्रातर्फ आकर्षण बन्ने संकेत रहेको छ। कामकाजमा सकारात्मक सोच र आत्मविश्वासले चुनौतीहरू सजिलै पार लाग्ने समय रहेको छ। आर्थिक विषयमा हतार नगरिकन सोचेर निर्णय गर्न आवश्यक छ। परिवारका सदस्यबाट प्रोत्साहन प्राप्त हुनेछ भने सम्बन्धमा आत्मीयता बढ्नेछ। साथीभाइसँग विचार आदान प्रदान गर्दा नयाँ दृष्टिकोण प्राप्त हुने सम्भावना रहेको छ। धार्मिक अथवा आध्यात्मिक गतिविधिमा रूचि बढ्नेछ भने सामान्य रूपमा समय राम्रो रहनेछ। दिन समग्रमा उपलब्धिमूलक र प्रेरणा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज पेसा र जिम्मेवारीका विषयमा बढ़ी ध्यान दिनुपर्ने समय रहेको छ। कार्यक्षेत्रमा तपाईँको मेहनत र लगनको कदर हुने वातावरण बन्नेछ। वरिष्ठ व्यक्तिबाट मार्गदर्शन प्राप्त हुँदा काममा सहजता आउनेछ। आर्थिक पक्षमा कर्मिक सुधार देखिने सम्भावना रहेको छ। परिवारसँग समय बिताउँदा मानसिक सन्तुलन कायम रहनेछ भने आत्मीयता पनि बढ्नेछ। साथीभाइसँगको छलफल निकै उपयोगी बन्नेछ। सामाजिक प्रतिष्ठा विस्तार हुने संकेत देखिएको छ। नयाँ अवसरतर्फ ध्यान केन्द्रित गर्नुपर्ने समय पनि रहेको छ भने निर्णयमा स्पष्टता आवश्यक रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज आर्थिक विषयहरूमा विशेष ध्यान केन्द्रित हुने समय रहेको छ। आमदानी र खर्चको सन्तुलन मिलाउन सफल भइनेछ। कामकाजमा स्थिरता कायम राख्दा राम्रो उपलब्धि हासिल हुनेछ। परिवारसँग आर्थिक योजनाबारे छलफल हुन सक्छ जसले भविष्यमा सहयोग पुर्याउनेछ। साथीभाइबाट प्राप्त सुझाव निकै उपयोगी साबित हुनेछ। सामाजिक क्षेत्रमा तपाईँको विचारको कदर हुनेछ। नयाँ अवसर पहिचान गर्ने समय पनि आज रहनेछ। मानसिक सक्रियता बढ्नेछ भने निर्णय क्षमता मजबुत बन्नेछ। आजको दिन आर्थिक रूपमा सकारात्मक रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज सृजनात्मक सोच र भावनात्मक ऊर्जा उच्च रहने संकेत देखिएको छ। कला साहित्य अथवा रचनात्मक कार्यमा रूचि बढ्ने सम्भावना रहेको छ। परिवारभित्र खुशी र मेलमिलापको वातावरण बन्नेछ। सन्तान अथवा साना सदस्यसँग समय बिताउँदा तपाईँको मन रमाउनेछ। आर्थिक विषयमा संयमता अपनाउन आवश्यक छ। साथीभाइसँगको भेटले दिनलाई थप उत्साहपूर्ण बनाउनेछ। अध्ययन अथवा नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। मनमा सकारात्मक ऊर्जा र आत्मसन्तुष्टि बढ्नेछ भने सम्बन्धहरू अझ सुदृढ बन्ने संकेत रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज घर परिवारका विषयमा विशेष ध्यान केन्द्रित हुने देखिएको छ। घरको वातावरण व्यवस्थित बनाउन तपाईँको प्रयास सफल हुनेछ। परिवारका सदस्यसँग खुल्ला संवाद हुँदा सम्बन्ध अझ सुमधुर बन्नेछ। कामकाजमा केही ढिलाइ भए पनि धैर्यताले समाधान दिनेछ। आर्थिक पक्षमा सोच विचार गरेर खर्च गर्न आवश्यक छ। नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। पुराना योजना शुरू गर्ने समय रहेको छ। जिम्मेवारी बढ्ने सम्भावना पनि रहेको छ। मानसिक रूपमा स्थिरता कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज संवाद र सूचना आदान प्रदान अत्यन्त सक्रिय रहने देखिएको छ। कामकाजमा नयाँ जानकारी प्राप्त हुँदा निर्णय लिन सहज हुनेछ। सहकर्मी अथवा साथीहरूसँगको सहकार्य प्रभावकारी बन्नेछ। आर्थिक विषयमा सावधानी अपनाउन आवश्यक हुनेछ। परिवारसँगको सामान्य कुराकानीले पनि सम्बन्ध अझ नजिक बन्नेछ। सानो यात्राको सम्भावना देखिन्छ। अध्ययन र लेखन कार्यमा प्रगति हुनेछ। मानसिक स्पष्टता बन्नेछ भने काममा गति आउनेछ र नयाँ अवसर प्राप्त हुने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज सम्बन्ध र सहकारीका विषय निकै महत्वपूर्ण रहेको छ। मीन राशिको चन्द्रमाको प्रभावले कार्यक्षेत्रमा सहकर्मी अथवा साझेदारीसँग समझदारी कायम राख्दा काम सहज रूपमा अघि बढ्नेछ। आर्थिक कारोबार गर्दा स्पष्ट योजना बनाएर अघि बढ्नु उपयुक्त हुनेछ। परिवारसँगको संवादले दिनलाई सुखद बनाउनेछ। जीवन साथी अथवा नजिकको व्यक्तिसँग सहकार्य गर्दा निकै राम्रो हुनेछ। सामाजिक भेटघाटले उत्साह बढाउनेछ। अध्ययन अथवा नयाँ विषय बुझ्ने चाहना बन्नेछ भने दिन सन्तुलित र फलदायी रहनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले आत्मविश्वास र मानसिक ऊर्जा बढ्ने देखिएको छ। तपाईँका विचार र योजना स्पष्ट रूपमा व्यक्त गर्न सक्नुहुनेछ। कामकाजमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यबाट समर्थन मिल्दा उत्साह बढ्नेछ। आर्थिक विषयमा सावधानी अपनाउन आवश्यक छ। साथीभाइसँगको भेटघाटले दिनलाई सक्रिय बनाउनेछ। नयाँ लक्ष्य तय गर्ने प्रेरणा प्राप्त हुनेछ। पुराना समस्याको समाधानतर्फ अग्रसर भइनेछ। आज तपाईँको मानसिक शक्ति बलियो रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिको लागि आज मन अलि शान्त र अन्तर्मुखी बन्ने देखिएको छ। पुराना अनुभव सम्झेर भविष्यको योजना बनाउने सोच बढ्नेछ। कामकाजमा गोप्य तयारी गर्ने समय उपयुक्त रहनेछ। आर्थिक विषयमा हतार नगर्नु राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा मानसिक सन्तुलन कायम रहनेछ। साथीभाइसँगको सानो भेटले पनि मन हलुका बनाउनेछ। आध्यात्मिक अथवा ध्यान सम्बन्धी गतिविधिमा रुचि बढ्नेछ। नयाँ निर्णयमा ढिलाइ गर्नु लाभदायक रहनेछ। ताराको धार्मिक यात्राले परिवारमा शान्ति छाउनेछ भने प्रेम सम्बन्ध पनि मजबुत बन्नेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज मित्रता र सामाजिक सम्बन्ध सक्रिय बन्ने संकेत देखिएको छ। साथीभाइसँगको सहकार्यले नयाँ योजना अघि बढ्नेछ। कार्यक्षेत्रमा समूहगत कामबाट राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक विषयमा सामूहिक प्रयास लाभदायक बन्नेछ। परिवारका सदस्यबाट सकारात्मक समर्थन प्राप्त हुनेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पनि रहेको छ। माता पिताको आशीर्वादले अध्ययन अथवा नयाँ जानकारी प्राप्त हुनेछ। नेटवर्क विस्तार हुनेछ। जिम्मेवारी बढ्ने सम्भावना पनि रहेको छ। दिन अवसरमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज समय मध्यम रहनेछ। मीन राशिको चन्द्रमाको प्रभावले कामकाजमा व्यस्तता बढ्ने संकेत रहेको छ। दैनिक जिम्मेवारी पूरा गर्न समय व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुनेछ। कार्यालय अथवा व्यवसायमा अनुशासन कायम राख्दा राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक पक्षमा सानो लाभले पनि सन्तोष मिल्नेछ। परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ भने स्वास्थ्य सम्बन्धी विषयमा सतर्क रहन आवश्यक छ। सहकर्मीसँगको सहकार्यले नयाँ अवसर खुल्नेछ। जिम्मेवारी पूरा गर्दा आत्मविश्वास बढ्नेछ भने दिन व्यवहारिक रूपमा सफल रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूका लागि आज तपाईँको मन गहिरो सोच र भावनात्मक संवेदनशीलतामा केन्द्रित हुनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले कामकाजका विषयमा देखिएको समस्याको समाधान हुनेछ। जिम्मेवारी पूरा गर्न अतिरिक्त मेहनत आवश्यक रहेको छ। आर्थिक विषयमा हतार नगर्न उचित हुनेछ। परिवारसँग खुलेर कुरा गर्दा मानसिक तनाव कम हुनेछ। साथीभाइको सल्लाह निकै उपयोगी हुनेछ। पुराना अनुभवबाट सिक्ने अवसर पाइनेछ। आत्मविश्वास बढ्नेछ भने नयाँ योजना बन्ने सम्भावना रहेको छ। आजको दिन सकारात्मक बन्ने संकेत रहेको छ।
0: राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बुलार्थ शुभ लाभ आदि बेला बिहानमा 5:07 6:51 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:51 8:35 रोग बेला रहनेछ। बिहानमा 8:35 10:19 उद्योग बेला रहनेछ। बिहानमा 10:19 12:03 चौर बेला रहनेछ। मध्याहमा 12:03 1:46 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:30 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम महत्वका काम यसअघि गर्न छुटेका र छतिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:30 5:14 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:14 6:58 समय हेरी शुभ बेला रहनेछ। शुभ लाभदी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:58 8:14 रोग बेला रहनेछ। साँझमा 8:14 9:30 उद्वेग बेला रहनेछ। राति 9:30 10:46 चर बेला रहनेछ। राति 10:46 12:03 लाभ बेला रहनेछ। राति 12:03 1:19 अमृत बेला रहनेछ। राति 1:19 2:35 काल बेला रहनेछ। राति 2:35 3:51 शुभ बेला रहनेछ। राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजका राहुकाल अर्थ सबैभन्दा खराब समय, दिनमा 1:30 3:00 समय राहुकाल अर्थ सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला। हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ शुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
10: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
9: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
11: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
9: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
12: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
13: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। छाडा कुकुर व्यवस्थापनका लागि डग होस्टेल सञ्चालन गर्न पोखरा महानगरको प्रस्ताव आह्वान। बैरबहा र पोखरा विमानस्थल चलाउन भारत चीनसँग नेगोसिएसन भइरहेको अर्थमन्त्री वाग्लेको बनाए। भारतीय पर्यटक लक्षित सचेतना अभियान, पोखरामा सुरक्षित पर्यटनमा जोड, परिवार नियोजन संघ कास्कीको अभियान अन्तिम चरणमा। मेन पावर व्यवसायको आन्दोलनपछि साउदीको सिप परीक्षण कार्यक्रम रोकियो। विचार फेसबुक एक्समा खुम्चिएको र मुलुक निर्वाचित अधिनायकवादतर्फ धकेलिएको एमाले नेता गेवालीको आरोप। एलन मस्कको स्पेस बन्यो विश्वको 5 मूल्यवान कम्पनी। र विश्वकप 2026 इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित, मस्कोको बदला पूरा, कंगोसँग बराबरीमा रोकियो पोर्चुगल, रोनाल्डो गोलविहीन। अब सुनौ पूरा समाचार। पोखरामा आर्थिक लेनदेनको विवाद हिंसात्मक रूप लिँदा एक ज्वाईले आफ्नै सासूमाथि चोकको प्रहार गरेका छन्। घटनामा घाइते भएकी महिलाको उपचार भइरहेको छ। लमजुङको मध्य नेपाल नगरपालिका 2 स्थायी घर भएका 43 वर्ष ध्रुवराज अधिकारीले पोखरा सत्र बिरौठा स्थित राम मन्दिर नजिक बुधबार अपरान्न करिब 4:11 बजे आफ्नी सासू 47 वर्ष मुना तिवारीमाथि अन्धाधुन्दा चक्कु प्रहार गरेका हुन्। प्रहरीका अनुसार चक्कु प्रहारबाट तिवारीको पेट, छाती र ढाडमा गम्भीर चोट लागेको छ। स्थानीयवासीले तत्काल उनको उद्धार गरी पोखरा स्थित नोबेल अस्पताल पुर्याएका थिए। उपचार र तिवारीको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी प्रहरी उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। घटना लगत्तै स्थानीयवासीले आक्रमणकारी अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। उनको साथबाट प्रयोग गरिएको चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आर्थिक लेनदेनको विवादका कारण यो घटना भएको देखिएको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अधिकारीलाई हाल वडा प्रहरी कार्यालय बैदाममा हिरासतमा राखिएको छ। बिहिबार जिल्ला अदालत कास्कीबाट म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान अघि बढ़ाइने प्रहरीको भनाइ छ। सड़कबाट पार्किङ हटाएर व्यवस्थित शहर बनाउने घोषणा गरेको पोखरा महानगरपालिकाले अब सड़कमै सशुल्क पार्किङ सञ्चालन गर्ने तयारी गरेको छ। महानगरले मंगलबार 2 वर्षका लागि सड़क पार्किङ व्यवस्थापनको ठेक्का आह्वान गरेसँगै यसको प्रभावकारिता र नीतिगत विरोधाभासबारे बहस शुरू भएको छ। महानगरले आह्वान गरेको ठेक्का अनुसार आगामी साउनदेखि वडा नम्बर 1-17 सम्मका विभिन्न शहरी सड़कमा पार्किङ गर्ने सवारी साधनबाट शुल्क उठाइनेछ। माइक्रो बस तथा मिनी बसका लागि प्रति घण्टा 30 रूपियाँ कर, जीप र भ्यानका लागि 20 रूपियाँ तथा मोटरसाइकल र स्कूटरका लागि 10 रूपियाँ शुल्क निर्धारण गरिएको छ। वडा नम्बर 10-17 बस र ट्रक पार्किङमा पनि प्रति घण्टा 30 रूपियाँ लाग्नेछ। लेखा थ्याम्जा तथा साविक गाविस क्षेत्रमा सड़कमा पनि फरक फरक दरमा पार्किङ शुल्क तोकिएको छ। महानगरले 2 वर्षमा न्यूनतम 5,55,84,000 रूपियाँ राजस्व सुनिश्चित हुने गरी ई बिडिङ मार्फत ठेक्का प्रक्रिया अघि बढ़ाएको जनाएको छ। असार 23 गते बोलपत्र खोलिने र छनौट भएको कम्पनीसँग 1 साताभित्र समझौता गरिने राजस्व महाशाखाले जनाएको छ। महानगर प्रमुख धनराज आचार्यले सड़क पार्किङलाई नियन्त्रण गर्न नसकिएकाले नियमनका लागि सशुल्क प्रणाली लागू गर्न लागि बताइएको छ। उहाँका अनुसार बिहानदेखि साँझसम्म सड़कमै सवारी थन्क्याउने प्रविधि बढ़ेकाले व्यवस्थापनका लागि जनशक्ति र नियमन दुवै आवश्यक भएको हो। राजस्व संकलन यसको एउटा पक्ष मात्र रहेको उहाँको भनाइ छ। तर महानगरको यो कदमले केही वर्ष अघि सारिएको पार्किङ मुक्त पोखरा अभियानमाथि नै प्रश्न उठाएको छ। सड़कबाट पार्किङ हटाउने नीति अन्तर्गत व्यवसायी र सर्वसाधारणको समर्थन पाएको महानगरले पर्याप्त विकल्प वैकल्पिक पार्किङ पूर्वाधार निर्माण गर्न नसक्दा अहिले सड़कमै पार्किङलाई शुल्क सहित व्यवस्थित गर्ने बाटो रोजेको देखिएको छ। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका छाडा तथा उद्धार गरिएका कुकुरहरूको व्यवस्थित संरक्षण र व्यवस्थापनका लागि लागत साझेदारीमा डग होस्टेल सञ्चालन गर्न इच्छुक संस्था तथा निकायसँग प्रस्ताव आह्वान गरेको छ। महानगरको आर्थिक विकास महाशाखा अन्तर्गत पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै पशु कल्याण तथा जनस्वास्थ्यलाई मध्यनजर गर्दै डग होस्टेल सञ्चालन कार्यक्रम अघि बढ़ाउन लागि जनाएको छ। कार्यक्रम मार्फत छाडा तथा उद्धार गरिएका कुकुरहरूको सुरक्षित आवास, उपचार, खोप तथा दीर्घकालीन पुनर्स्थापनामा जोड़ दिनेछ। सूचना अनुसार पशु
कल्याण पशु सेवा र सम्बन्धित क्षेत्रमा दर्ता भई कम्तीमा दुई वर्षदेखि कार्यरत संघ संस्था गैर सरकारी संस्था तथा अन्य सम्बन्धित निकायहरूले प्रस्ताव पेश गर्न सक्नेछन्। समान प्रकृतिका परियोजना सञ्चालन गरेका अनुभव भएका संस्थालाई पनि प्राथमिकता दिने जनाएको छ। कार्यक्रम पोखरा महानगरपालिका र छनौट हुने संस्थाबीच लागत साझेदारीमा सञ्चालन हुनेछ। आवश्यक पूर्वाधार जनशक्ति तथा सञ्चालन व्यवस्थापनको जिम्मेवारी प्रस्ताव अनुसार तय गरिनेछ। प्रस्ताव पेश गर्दा संस्थाको दर्ता तथा नवीकरण प्रमाणपत्र प्यान वा भ्याट प्रमाणपत्र संस्थागत विवरण पशु कल्याण सम्बन्धी कार्य अनुभव र प्रस्तावित कार्यक्रमको विस्तृत अवधारणा पत्र संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। महानगरपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र पशु सेवा शाखामा प्रस्ताव पेश गर्न आह्वान गरेको छ। महानगरले मानवीय र दिगो छाडा कुकुर व्यवस्थापन प्रणाली विकास गर्दै पशु कल्याण र सार्वजनिक स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि सारेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पोखरा र भैरव अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। नेपाल च्याम्बर अफ कमर्सले बुधबार आयोजना गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै वहाँले दुवै विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारत र चीनसँग कूटनीतिक पहल भइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार परराष्ट्र मन्त्री शिशिर खनालको भारत तथा चीन भ्रमणका क्रममा पनि पोखरा र भैरव अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हवाई मार्ग विस्तार हवाई सम्पर्क सञ्जाल र व्यवस्थापनका विषयलाई प्रमुख एजेण्डाका रूपमा उठाएको छ। अर्थमन्त्री वाग्लेले दुवै विमानस्थल निर्माणका लागि लिएको ऋण र त्यसको किस्ता भुक्तानीको दायित्व सरकारमाथि रहेकाले ती विमानस्थललाई यथाशीघ्र पूर्ण सञ्चालनमा ल्याउनु अपरिहार्य रहेको बताउनुभएको छ। पोखरा र भैरव विमानस्थल सञ्चालनमा ल्याउन हामी निरन्तर प्रयासरत छौं। यसको ऋण तिर्ने जिम्मेवारी र पनि सरकारकै हो। हरेक दिन ऋणको किस्ता भुक्तानी सम्बन्धी फाइल आउँछ। त्यसैले सकेसम्म छिटो दुवै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागि परेको छौं उहाँले भन्नुभयो। उहाँले परराष्ट्र मन्त्रीको हालैको भारत र चीन भ्रमणमा पनि यी विमानस्थलका लागि अन्तर्राष्ट्रिय उडान विस्तार नयाँ हवाई मार्गको सुनिश्चितता र आवश्यक सहकार्यका विषयमा कूटनीतिक पहल भइरहेको उल्लेख गरिएको छ। सरकारले पोखरा र भैरवी अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनलाई पर्यटन व्यापार तथा आर्थिक गतिविधि विस्तारसँग जोडेर प्राथमिकताका साथ अघि बढ़ाइरहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएका छ। बुधबार विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र रिली रत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको हो। पौडेलले अदालतमा उपस्थित हुने दिएको निवेदनमाथि बुधबार सुनाईपछि साधारण तारेखमा राख्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा 8,95,00,000 रूपियाँ बिगो माग दावी गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेका कार्य सम्झौताका शर्त र प्रावधान अनुरूप 28,00,000 अमेरिकी डलरमा पारदर्शी परामर्शदाता नियुक्ति नगरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अस्वाभाविक रूपमा लागत अनुमान बढ़ाई 50,34,40,696 रूपियाँ पुर्याई प्राधिकरण सम्पत्तिबाट अतिरिक्त र दोहोरो बजेट खर्च गरिएको पनि अख्तियारको दावी छ। युवाहरूमा नैतिक मूल्य सेवाभाव सामाजिक उत्तरदायित्व र आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले ब्रह्मकुमारी क्षेत्रीय कार्यालय पोखराको आयोजनामा दुई दिने युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणमा अन्तर्राष्ट्रिय मुख्यालयको युवा प्रभागका राष्ट्रिय समन्वय ब्रह्मकुमारी जितु भाइजी तथा भारतको रेडियोलोजिस्ट राजेश भाइजीले व्यक्ति विकास, नेतृत्व विकास, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन र राज्यको ध्यानका विविध पक्षबारे सहजीकरण गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले यस्ता प्रशिक्षणले युवा पुस्तामा सकारात्मक सोच, अनुशासन र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले समाज र राष्ट्र निर्माणमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताउनु भएको छ। ब्रह्मकुमारी ऐश्वर्य विश्वविद्यालय नेपालका अध्यक्ष राजयोगिनी ब्रह्मकुमारी परिणीति दिदीजीले अध्यक्षताको सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका सभापति नवीन त्रिपाठी, विश्वविद्यालयका वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्मकुमारी कमला दिदीजी तथा महासचिव राजयोगी ब्रह्मकुमारी शैलेजा राज बराल लगायतले युवाहरूलाई आध्यात्मिक मूल्य, सकारात्मक सोच र आत्मपरिवर्तन मार्फत समाज र राष्ट्रको विकासमा अग्रसर हुन आग्रह गर्नुभएको छ। पश्चिम नेपालका विभिन्न जिल्लाबाट आएका 150 भन्दा बढ़ी ब्रह्मकुमार र तथा ब्रह्मकुमारीहरूको सहभागिता रहेको कार्यक्रममा सहभागी युवाहरूले
प्रशिक्षणले आफ्नो जीवन प्रति सकारात्मक दृष्टिकोण विकास गर्न र सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिलेको अनुभव सुनाएका थिए। आयोजकले यस्ता कार्यक्रमले आध्यात्मिक चेतनासँगै सक्षम जिम्मेवार र नेतृत्वदायी युवा पुस्ता निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। पोखराको लेकसाइड सहित प्रमुख पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकहरूको बढ़दो आगमनलाई मध्यनजर गर्दै सड़क सुरक्षा, सवारी व्यवस्थापन र पर्यटन मैत्री वातावरण निर्माणका लागि विशेष सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। अभियान मार्फत भारतीय पर्यटकहरूलाई स्थानीय सड़कको अवस्था, नेपालमा लागू हुने ट्राफिक नियम, सवारी पार्किङ व्यवस्था तथा कुनै दुर्घटना वा आपतकालीन व्यवस्था आइपरेमा सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर बारे जानकारी प्रदान गरिएको छ। साथै सुरक्षित र व्यवस्थित यात्रा गर्न आवश्यक सुझाव समेत दिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगन गौडा, जिल्ला प्रहरी कार्यालय कास्की तथा माताहतका प्रहरी कार्यालयका प्रमुखहरूको सक्रिय सहभागितामा सञ्चालन भएको यो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ। पोखरा भारतीय पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गइरहेको बेला यस्ता सचेतनामूलक कार्यक्रमले पर्यटकहरूको सुरक्षा, सहज आवागमन र सकारात्मक यात्रा अनुभवमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै यस अभियानले गण्डकी प्रदेशको पर्यटन प्रबन्धनसँगै नेपाललाई सुरक्षित र पर्यटन मैत्री गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास सम्बन्धित निकायले व्यक्त गरेका छन्। गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउन सञ्चालन गरेको निशुल्क हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ। ग्रामीण क्षेत्रमा उपचार सम्भव नभई ज्यान जोखिममा रहेको गर्भवती, सुत्केरी र 28 दिनसम्मका नवजात शिशुलाई सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउन यो सेवा सञ्चालन गरिएको हो। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2076-77 सञ्चालनमा आएको यस सेवाबाट हालसम्म 71 जना गर्भवती र सुत्केरीले लाभ लिएका छन्। मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीको अनुसार सेवा शुरू हुनु अघि पनि 4 जनाको उद्धार गरिएको थियो। तथ्याङ्क अनुसार बागलुङका सबैभन्दा धेरै 30 जना सेवाग्राही रहेका छन्। त्यसपछि म्याग्दीको 18, गोर्खाका 6, मुस्ताङका 5, लमजुङका 4 तथा पर्वत र मनाङका 2-2 जना महिलाले सेवा लिएका छन्। वर्षगत रूपमा 2076-76 10, 2077-77 33, 2078-78, 2079-79 5, 2080-79 4, 2081-81 1 र 2082-82 6 जनाले हवाई उद्धार सेवा प्राप्त गरेका छन्। अधिकारीका अनुसार 2078 पछि हवाई उद्धारको आवश्यकता घट्दै गएको छ। प्रदेश सरकार र स्थानीय तहले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरेपछि जटिल अवस्थाका गर्भवती सुत्केरीको संख्या कम भएको उहाँको भनाइ छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि निशुल्क हवाई उद्धार सेवालाई निरन्तरता दिँदै 15 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा पनि सोही रकम छुट्याइएको बताइएको छ।

0: पोखराका पर्यटक क्षेत्रमा भारतीय पर्यटकको चाप बढेसँगै सुरक्षा सुरक्षा र सवारी व्यवस्थापनका लागि विशेष सचेतना अभियान शुरू गरिएको छ। लेकसाइड लगायतका प्रमुख पर्यटक स्थलमा सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यो अभियान थालिएको हो। अभियानका क्रममा पर्यटकलाई सड़कको अवस्था र ट्राफिक नियमका बारेमा जानकारी दिएको छ। सवारी पार्किङ गर्दा अप्नाउनु पर्ने सावधानी बारे पनि पर्यटकलाई बुझाइएको छ। कुनै पनि आपतकालीन अवस्था वा घटना भएमा तत्काल सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूका बारेमा सबै जानकारी गराइएको छ। पर्यटकको यात्रालाई सहज र सुरक्षित बनाउन यो कार्यक्रम सहभागी हुने देखिएको छ। यस अभियान अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखहरू सहभागी थिए। मातहतका प्रहरी कार्यालयका प्रमुखहरूको पनि कार्यक्रममा उपस्थित रहेको थियो। यो सचेतना अभियान आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ। गण्डकी प्रदेशको समग्र पर्यटन प्रबन्धनमा यो अभियानले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। सुरक्षित यात्राको ग्यारेन्टी भएमा पर्यटकको संख्या थप बढ्ने प्रहरीको भनाइ छ। पर्यटकको सुरक्षा र सहजता नै हाम्रो प्राथमिकता हो। अभियानमा सहभागी एक प्रहरीको अधिकारीले भने यस अभियानले सड़कमा हुने अव्यवस्था हटाउन र दुर्घटना कम गर्न मदत पुग्ने विश्वास लिएको छ। पोखराभित्र नै विदेशी सवारी साधन र पर्यटकलाई लक्षित गरी परिएको यो कार्यक्रमले पर्यटकीय क्षेत्रको छवि राम्रो बनाउने स्थानीयले बताएका छन्। प्रहरीले भारतीय पर्यटकलाई केन्द्रित गरेर यो अभियान सञ्चालन गरेको भए पनि यसको फाइदा सबै पर्यटन र स्थानीयलाई हुने बताइएको छ। ट्राफिक नियमको पालनाले सड़कमा हुने जामको समस्या समेत कम हुने अपेक्षा गरिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको

0: 60186 98 460 35 111 सम्पर्क नम्बर फेरि एक पटक 98 460 35 111।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के रटोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोनन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।

0: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
5: काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। देशको राजनीति, सत्ता र न्यायिक प्रक्रियासँग जोड़िएका चर्चित घटनाक्रम बीच पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी पत्नी आरजू राणा देउवाको नाम फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ। उनीहरूले विदेशबाट उठाएको एउटा पत्रले राजनीतिक वृत्तलाई मात्र होइन कानूनी र प्रशासनिक क्षेत्रमा समेत नयाँ तरंग पैदा गरेको छ। उनीहरूले आफूहरू नेपाल फर्किन इच्छुक रहेको जनाउँदै सहज वातावरण मिलाइदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि राजनीतिक माहौल एकाएक तातिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई सम्बोधन गरिएको भनिएको उक्त पत्रमा देउवा दम्पतीले आफूहरू निर्दोष रहेको दावी गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको पनि बताएका छन्। हङकङबाट उठाइएको भनिएको पत्रमा उनीहरूले उपचारका लागि विदेशमा रहेको र देश छाडेर फरार भएको भन्ने आरोप असत्य रहेको उल्लेख गरेका छन्। साथै उनीहरूले नेपाल फर्किने क्रममा पक्राउ पूर्जी वा अन्य कानूनी अवरोधका कारण समस्या नआओस् भन्ने आग्रह समेत गरिएको बताइन्छ। उनीहरूका पत्रले राजनीतिक वृत्तमा अनेक प्रश्न उठ्न थालेका छन्। अनुसन्धानको घेरामा रहेका उच्च तहका नेताहरूले विदेशबाटै कानूनी प्रक्रिया र आफ्नो राजनीतिक सन्देश एकसाथ दिन खोजेको हो कि भन्ने बहस शुरू भएको छ। विशेष अदालतलाई समेत बोधार्थ पठाइएको भनिए पनि अदालतले यस विषयमा केही बोलेको छैन। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तर्गत यसअघि अदालतबाट पक्राउ पूर्जी जारी भएको, सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएको तथा इन्टरपोल मार्फत रेड नोटिस जारी गर्ने प्रयास असफल भएको पृष्ठभूमिमा आएको यो पत्रलाई अर्थपूर्ण रूपमा हेरिएको छ। देउवा दम्पतिको वास्तविक अवस्थाबारे अझै स्पष्ट नआइरहेको बेला यो पत्रले अनुसन्धानको दिशा, कानूनी प्रक्रिया र राजनीतिक रणनीतिबारे नयाँ प्रश्न खड़ा गरेको छ। अब सम्बन्धित निकायले चल्ने कदम र दिने प्रतिक्रिया नै यो बहुचर्चित प्रकरणको अन्त्यगामी दिशा तय गर्नेछ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले वास्तविक सुकुम्बासीको पहिचान नगरी सरकारले जथाभावी डोजर चलाएको भन्दै प्रतिनिधि सभामा कड़ा आपत्ति जनाएका छन्। उनले सरकारी कदमले सुकुम्बासी समुदायमा त्रास फैलिएको र उनीहरूको संवैधानिक अधिकारमाथि आघात पुगेको बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कार्यवाही गर्ने सरकारको शुरूआती प्रयास सकारात्मक देखिए पनि अहिले त्यो दुस्साहसमा परिणत भएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार वास्तविक सुकुम्बासीको पहिचान नगरी बस्ती हटाउने अभियान चलाउँदा धेरै परिवार खुल्ला आकाश पनि बस्न बाध्य भएका छन्। उनले डोजर अभियानका कारण बालबालिका विद्यालय जानबाट वञ्चित भएको र धेरै परिवार दैनिक जीविकोपार्जन बामित गर्न नसकेको बताएका छन्। सुनौ उनको भनाई अबको क्रममा जस्ताको जस्तै।
8: प्रत्येक नेपाली नागरिकको स्वाभिमान र सम्मानपूर्वक बाँच्न पाउने अधिकार नेपालको संविधानले प्रत्याभूति गरेको कुरा हो। यो सिलसिलामा सरकारले जुन ढंगले वास्तविक सुकुम्बासी पहिचान नगरी यो डोजर आतंकबाट चाहिँ अहिले आतंकित बनाएको छ, त्यो अत्यन्त गम्भीर रूपबाट प्रश्न उठेको छ। किनभनेदेखि वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार, वन सिमाना अथवा चाहिँ सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कार्यवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसी कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुखमा, ठाउँ ठाउँमा चाहिँ भोक भोकै सुकुम्बासीहरू बस्नुपर्ने थियो र तिनीहरूले भोग भोगै मात्रै होइन, बाल वृद्ध वृद्ध र बच्चाहरूले स्कूल जान नपाउने स्थिति, र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको कीर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन। यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ, र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तमाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तमाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको हो, र भोर भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकित अवस्था सिर्जना गरिएको छ, र एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन्, यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण
7: अब बाँकी समाचार। नेकपा एमालेका नेता प्रदीप गेवालीले नेपालमा दर्शन वैचारिक बौद्ध सिद्धान्त विमर्श कर्म हाँगुरिँदै सामाजिक सञ्जालका छोटा अभिव्यक्तिमा सीमित हुन पुगेको बताएका छन्। उनले मुलुकमा विचार र संस्था भन्दा तारणहार व्यक्तिको भाष्य स्थापित गर्ने प्रयास भइरहेको आरोप पनि लगाएका छन्। गेवालीले भारतका चर्चित दार्शनिक देवी प्रसाद चट्टोपाध्यायको भनाई स्मरण गर्दै नेपालमा पनि दर्शन प्रतिको रूचि र बौद्धिक बहसमा खडेरी परेको टिप्पणी गरेका छन्। उनका अनुसार गम्भीर वैचारिक प्रश्नहरू फेसबुकका पोस्ट र एक्समा छोटा सन्देशमा खुम्चिँदै गएका छन्। उनले समाजको मुक्ति र देशको विकास विचार संस्था र प्रणालीबाट नभई कुनै पनि एक अद्भुत व्यक्तिले गरिदिन्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। यस्तो प्रविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँदै व्यक्ति केन्द्रित राजनीतिलाई बल पुर्याइरहेको पनि उनको भनाइरहेको छ। सुनौ अबको भ्रममा उहाँको भनाई जस्ताको जस्तै।
9: मुलुक असामान्य अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ। एकैसाथ हाम्रो राष्ट्रियताको आन्दोलन, हामीले बडो दुःख गरेर प्राप्त गरेका लोकतान्त्रिक अधिकार, मानव अधिकार र खुल्ला स्पेस, र त्यसको केन्द्रमा वामपन्थी आन्दोलनमाथि एकदमै ठूलो संकट उत्पन्न भइरहेको, र पपुलिजम, अनार्किजम र सरम दक्षिणपन्थताको जगमा एउटा निर्वाचित अधिनायकत्वतिर हेर्दा निर्वाचित हो, पपुलर भोटबाट आएको हो, तर उसको यो सत्ताको समग्र व्यवहार एउटा अधिनायकवादतिर, ट्रेड युनियनकार खोजेको छ, विद्यार्थीको 21 सालमा पञ्चायतसँग प्राप्त गरेका अधिकारहरू खोजिएको छ, अरू विभिन्न ढंगले तर्साइएको छ, सुकुम्बासीहरूको वियोग हामीले देखि नै रहेका छौं। यो स्थितिभित्र मुलुक एउटा असाधारण संकटतिर बढ्दै गएको हुनाले हामीलाई चाहिँ नयाँ ढंगले देशभक्त शक्तिहरू, प्रगतिशील शक्तिहरू, लोकतान्त्रिक शक्तिहरू नजिकिनु पर्ने आवश्यकता बोध भएको छ। यस्ता परामर्शहरूले अवश्य पनि त्यो दिशामा ध्यान दिनेछ भन्ने मलाई लाग्छ।
7: अब बाँकी समाचार। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो सिद्धान्त र विचार बीचको गहिरो अन्तर्विरोधका कारण विघटनको अन्तिम संघारमा पुगेको बताउनु भएको छ। बुधबार आयोजित जनदर्शन शास्त्रको इतिहास पुस्तकमाथि परिचर्चा परिक्रममा बोल्दै शर्माले मार्क्सवादी दर्शनको मूल सार समाजको परिवर्तन भए पनि नेपाली कम्युनिष्ट आन्दोलन त्यसलाई व्यवहारमा उतार्न असफल भएको दावी गर्नुभयो। उहाँका अनुसार किताबी सिद्धान्त र जीवन व्यवहार बीचको दूरी, संसदवाद प्रतिको अत्याधिक झुकाव तथा जडसूत्र ढंगले मार्क्सवादलाई व्याख्या गर्ने प्रविधिले आन्दोलनलाई कमजोर बनाएको छ। उहाँले भौतिकवादी दर्शनको औकात गर्ने नेताहरू व्यवहारमा भने आदर्शवादी बनेको टोप लगाउनुभयो। भनाईमा भौतिकवादी र आचरणमा आदर्शवादी नेतृत्वकै कारण कम्युनिष्ट आन्दोलन संकटमा परेको भन्दै आफूमा समेत यस्ता कमजोरी रहेको स्वीकार गर्नुभयो। शर्माले नेपालमा अहिले वास्तविक अर्थमा कम्युनिष्ट पार्टी छ कि छैन भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताउनुभयो। उहाँले उत्पीड़ित वर्ग, जाति, भेत्र, भाषा र लैंगिक समुदायको नेतृत्व गर्न तथा उनीहरूको जीवन स्तरमा परिवर्तन ल्याउन कम्युनिष्ट आन्दोलन असफल भएको दावी गर्नुभएको छ।
9: मार्क्सले भन्नुभएको दार्शनिकहरूले विभिन्न तरिकाले व्याख्या गर्नुभएको छ, तर मुख्य कुरा बदल्ने हो भन्ने कुरा नै मार्क्सवादी दर्शनको सार वस्तु हो। यो सार वस्तु लाई आत्मसात हुन नसक्दा किताबी दर्शन र जीवन व्यवहारको दर्शनमा अन्तर विरोध हुँदा नेपाली कम्युनिष्ट आन्दोलन आज विघटनको अन्तिम संघारमा रहेको मैले महसुस गरेको छु। एकातिर संसदवाद र संसदवादको आदर्शवादको बाटो अवलम्बन गर्ने एउटा मुख्य जिम्मेवार शक्ति तथा पात्रहरू छन् भने अर्कोतिर जसूत्रीय ढंगले फेरि मार्क्सवादलाई कुण्ठित गर्ने अर्को पनि केही त्यहाँ पनि समस्या छ। यी दुवै समस्याका कारणले वास्तवमा नेपाली कम्युनिष्ट आन्दोलन दर्शनको अझ ऐतिहासिक द्वन्दात्मक भौतिकवादी दर्शनलाई जीवन व्यवहारमा लागू गर्ने जगत समाज सबैलाई परिवर्तन गर्नका लागि त्यसको त्यो मान्यताका आधारमा अगाडि बढ्नुको सत्ता कहाँसम्म आइपुग्यो भने भौतिकवादी नेताहरूले भौतिकवाद मतलब वाद र आदर्शवादको फ्युजनको कुराहरू जब अगाडि आए त्यति बेलादेखि अझ देखिने गरी किताबी दर्शन र जीवन व्यवहारको दर्शनको अन्तर महसुस हामीले गर्यौं। त्यस्तै स्कुलिङ त्यस्तै प्रशिक्षण त्यस्तै व्यवहारहरूबाट भनाईमा भौतिकवादी जीवनमा आदर्शवादी मान्यता राख्ने कम्युनिष्ट नेताहरूको कारणले गर्दाखेरि त्यो ममा पनि अरूमा पनि र मुख्य नेताहरूमा देखिएका यी समस्याहरूको कारणले आज कम्युनिष्ट आन्दोलन विघटनको
7: अब आर्थिक समाचार। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा 1,20,00,000 रूपियाँ कर्जा असुली गरी 59,00,000 खर्च लाख बचत फिर्ता गरेको छ। जेठ 2083 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ। समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान गरेको तथा 12 सहकारीका ऋणलाई 1,20,43,000 ऋण रकम असुली गरेको कार्यालयले जनाएको छ। समितिले बचत फिर्ता ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी सोही बमोजिम काम शुरू भएको समस्याग्रस्त सहकारी संस्था पुनः संरचना तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरेको छ। सोही बमोजिम सहकारी संस्था व्यवस्थापनका लागि सार्वजनिक सूचना आह्वान भएको संस्थागत पुनर्संरचना गर्न समितिको कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ संगठनात्मक संरचना स्वीकृत गरी कर्मचारी पदस्थापना तथा जिम्मेवारी बाँडफाँड गरिएको कार्यालयले जनाएको छ। समस्याग्रस्त सहकारीका ऋणी पहिचान गरी रोक्का राख्ने साथै त्यस्ता ऋणीको 3 पुस्ते विवरण तयारी गर्न तथा सार्वजनिक गर्ने कार्य नियमित भइरहेको र बचत फिर्ताका लागि बाँकी करिब 44,000 माग दावी निवेदन चरणबद्ध प्रमाणीकरणको काम भइरहेको कार्यालयले जनाएको छ। एलन मस्कको स्पेस एक्स विश्वको 5 सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 5 नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्यूयर्कको प्रविधि प्रेरित न्यासड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको शेयर मूल्य 50% भन्दा धेरैले बढ़ेको छ। स्पेस एक्सले आईपीओ मार्फत कीर्तिमानी 75 अर्ब अमेरिकी डलर संकलन गरेको थियो। स्पेस एक्स शेयर बजारमा सूचीकृत भएसँगै 54 वर्षीय मक्स विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजेट मूल्य अहिले 27,80,000,000,000 पुगेको छ। यस्तै जेफ बेजोसको विश्वको ठूलो ई कमर्स कम्पनी एमेजनको बजार मूल्य 26,60,000,000,000 छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60,000,000,000,000 किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढ़ेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनडीभीआ हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट हुने कच्चा तेल निर्यातमाथि लगाएको प्रतिबन्ध चाँडै पूर्ण कड़ा बनाउन सकिने चेतावनी दिएका छन्। इरानसँग युद्ध विरामपछि विश्व ऊर्जा आपूर्तिको अवस्था स्थिर बन्दै गएको भन्दै उनले अब रूसमाथि थप दबाव सिर्जना गर्ने समय आएको संकेत गरेका छन्। फ्रान्समा आयोजित G7 शिखर सम्मेलनका क्रममा ट्रम्पले विश्व बजारमा तेल आपूर्ति सामान्य अवस्थामा फर्किएको दावी गर्दै रूस विरूद्ध ऊर्जा क्षेत्रमा कड़ा कदम चाल्ने सकिने बताएका हुन्। अब विश्वकप फुटबलको कुरा, फिफा विश्वकप 2026 अन्तर्गत समूह यलको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले शानदार शुरूआत गरेको छ। अमेरिकाको आर्लिङटन स्टेडियममा बुधबार राति भएको अत्यन्त रोमाञ्चक खेलमा इङ्ल्याण्डले क्रोसियामाथि 4-2 रोमाञ्चक जित दर्ता गरेको हो। यो जितसँगै इङ्ल्याण्डले क्रोसियासँगको पुरानो हिसाब समेत चुक्ता गरेको छ। यसअघि मस्कोमा भएको विश्वकप सेमी फाइनल भिडन्तमा क्रोसियाले इङ्ल्याण्डलाई 2-1 पराजित गर्दै उपाधि होडबाट बाहिर पठाएको थियो, जसको बदला इङ्ल्याण्डले यसपटक बलियो पुनरागमन सहित लिएको छ। यता विश्वकप फुटबल अन्तर्गत समूह केको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। रोनाल्डोले छैटौं विश्वकप खेल्दै मैदानमा पूरै समय बिताए पनि गोल गर्न भने सकेनन्। बुधबार राति सम्पन्न खेलमा शुरूआती अग्रताका बावजूद पोर्चुगल अग्रता जोगाउन असफल हुँदा 3 गुमाउन पुग्यो। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो गोलविहीन बन्दा उनले केही उत्कृष्ट मौकामा गोल पनि हर्न चुकाएका थिए। खेलमा 6 मिनटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाए पनि उनको पहिलो हाफको इन्जुरी समयमा कंगोले खेल बराबरीमा ल्याएको थियो। उसका लागि योआने बिसाले पहिलो हाफको इन्जुरी समयमा अर्थर मसौकाको उत्कृष्ट क्रसमा हेड गर्दै खेल बराबरीमा ल्याएका थिए। उपाधि दावेदार पोर्चुगल हुस्टन स्टेडियममा 68,770 दर्शकमा उत्कृष्ट लयसहित गतिलो शुरूआत गर्ने अपेक्षा गरिए पनि खेलमा पोर्चुगलको सो लय देखिएन। प्राथमिक गोलपछि पोर्चुगलले लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा दबाव परेको थियो। पहिलो हाफ इन्जुरी समयमा पुगेको 5 मिनटमा भने डीआर कंगोले ऐतिहासिक क्षण रच्यो। कंगोले 52 वर्षपछि भएको विश्वकप पुनरागमनमा प्राप्त ऐतिहासिक उपलब्धिलाई विश्वकपको पहिलो अङ्क जोड्ने सफल भयो। दोस्रो हाफमा पोर्चुगलले लगातार दबाव सिर्जना गर्यो। कप्तान क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र अन्य खेलाडीले निरन्तर प्रयास गरे पनि सफल भएनन्। गोलरक्षक लियोनलले एम्पासीले पनि उत्कृष्ट बचाव गरेका थिए। यो नतिजा सँगै विश्वकप जित्ने लक्ष्य बोकेको पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाव बढेको छ भने कंगोले आफ्नो विश्वकप इतिहासमा महत्वपूर्ण अङ्क जोड्दै नयाँ आत्मविश्वास हासिल गरेको छ। यिनै खबरसँगै हामी बिहान 6 खबरसँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। छाडा कुकुर व्यवस्थापनका लागि डग होस्टेल सञ्चालन गर्न पोखरा महानगरको प्रस्ताव आह्वान। भैरवा र पोखरा विमानस्थल चलाउन भारत चीनसँग नेगोसिएसन भइरहेको अर्थमन्त्री वाग्लेको बनाई। भारतीय पर्यटक लक्षित संस्थान अभियान, पोखरामा सुरक्षित पर्यटनमा जोड, परिवार नियोजन संकाशको अभियान अन्तिम चरणमा। मेनपार व्यवसायको आन्दोलनपछि साउदीको स्थित परीक्षण कार्यक्रम रोकियो। विचार फेसबुक एक्सको गोमा खुम्चिएको र मुलुक निर्वाचित अधिनायकवादतर्फ धकेलिएको एमाले नेता केवालीको आरोप। एलन मस्कको स्पेस एक्स बन्यो विश्वको 5 मूल्यवान कम्पनी। फिफा विश्वकप 2026मा इङ्ल्याण्डद्वारा क्रोसिया पराजित, मस्कोको बदला पूरा, कंगोसँग बराबरीमा रोकियो पोर्चुगल, रोनाल्डो गोलविहीन। रेडियो स्पन्दन तार पारेको बिहान 6 खबर सङ्ग्रहको समय सकिएको छ। तपाईँ रेडियो स्पन्दनका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiospandan.com लगन गरेर साथमा रेडियो स्पन्दनको एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रतिचार बेसी अहिले 9 खबर सङ्ग्रह अनुसार हप्ताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो स्पन्दन सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा 2 बिन्दवासिनी बस पार्क।
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
8: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
9: मोबाइल नम्बर 98-460-59-581,
8: 98-166-15-475।
11: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061 57 915

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
9: रेडियो सफलता 103.4
10: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
11: उमंग,
10: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
11: ज्ञानी का मैं गुरु।
10: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नु।

चिनारी के हो? दियोको चिनारी कस्तो हुन्छ? जसले उज्यालो दियोस्, जसले प्रकाश दियोस्, जसले उज्यालो पारोस्, जसले उज्यालो दिँदैन त्यो दियोको के काम? कसले कति दिन राख्ला र त्यस्तो दियोलाई आफ्नो घरमा जसले उज्यालो दिँदैन? जुन भाँडोमा पुवाल छ कसले कति दिन त्यो भाँडोलाई आफ्नो घरमा राख्छ र जुन गाग्रो फुटेको छ त्यसलाई कसले कति दिन राख्छ र त्यसको मूल्याङ्कन त यस कुराले हुन्छ कि दियोले उज्यालो दियोस्। दियो छ राम्रो कुरो हो, तर यदि त्यो दियोले उज्यालो दिँदैन भने त्यो दियो के कामको? मानिसको चिनारी के हो? मानिसको मूल्य के हो? उसले दियोले झै उज्यालो दिन सक्छ। उसको हृदय भित्र शान्ति छ। जुन मानिस भित्र शान्ति छ त्यो मानिस सबैभन्दा सुन्दर छ। ऊ हेर्दा सबैभन्दा राम्रो देखिन्छ। उसको कुरा सुन्दा राम्रो लाग्छ। उसको संगत सबैभन्दा उत्तम लाग्छ। किन? जस्तो यदि कुनै दियो छ र त्यहाँ उज्यालो छ भने जसलाई उज्यालो चाहिन्छ तिनीहरू सबै त्यो दियोको नजिकै आएर आफै बस्न थाल्दछन्। त्यसकारण यो मानिसको मूल्याङ्कन हो। जसको हृदयको दियो बलेन त्यो आयो र गयो।

जुन यो शरीरमा धरतीको पदार्थ छ त्यो त धरतीमै मिसिनेछ, जुन यो शरीरमा पानी छ त्यो पानीमै मिसिनेछ, केही बचेन सबै खतम। दियोको साथमा पनि यही हुन्छ, दियो पनि त्यस्तै हो। एउटा एकदमै भव्य दियो छ र त्यो बलिरहेको छ भने त्यसले कैयौं मानिसहरूको जीवन बचाउन सक्छ। जति बेला बिजुली थिएन त्यति बेला समुद्रमा दियो बाल्ने गर्दथे ताकि टाढा टाढाबाट आउने जहाज राति पनि देखियोस्, किनकि त्यो दियो बलिरहेको छ र त्यो चट्टान हो, त्यहाँ जानु हुँदैन। त्यो दियोको कारण, त्यो सानो बत्तीको कारण कैयौं मानिसहरूको जीवन बच्यो, त्यो दियोको चिनारीले गर्दा भएको हो। जब कुनै दियो बलिरहेको हुन्छ तब के हुन्छ, त्यो दियोमा बत्ती हालिन्छ। यदि त्यो बत्तीमा आगो सल्कियो भने के हुन्छ, त्यो बल्नेछ। र त्यो दियोमा के हाल्दछन्, त्यस दियोमा के हाल्दछन् भने तेल वा घिउ। जहिलेसम्म त्यो दियोमा तेल छ नि बत्ती बल्दैन, तेल बलिरहन्छ। र जब त्यो तेल सिद्धिन्छ अनि के हुन्छ, बत्ती खरानी बन्छ। त्यस कारण बत्ती बलिरहेको होइन तेल बलिरहेको हो। मानिसका साथ पनि यस्तै हुन्छ। यो शरीर भयो माटोको एउटा भाग र जुन हाम्रो चेतना छ त्यो बत्ती समान छ। जहिलेसम्म हाम्रो हृदयमा त्यो हर्षरूपी तेल छ, जहिलेसम्म हृदयमा कृपाको आभास हुन्छ, जबसम्म यो हृदयमा विश्वास हुन्छ त्यति बेलासम्म यो उज्यालो भइरहन्छ। तर जुन दिन त्यो तेल सकिन्छ त्यो दिन बत्ती छ, त्यो बल्ने छ, त्यसपछि

जहिलेसम्म यो दियोमा तेल छ त्यसबाट उज्यालो भइरहेको छ, जहिले त्यो तेल चिधिनेछ अनि बिस्तारै त्यो ज्वाला समाप्त हुनेछ। जुन बत्ती दियोमा छ त्यसलाई कतै घमण्ड भयो भने, मेरो कारण नै उज्यालो भएको छ भन्यो भने त्यो उसको भूल हो। जुन रुईको बत्ती काटिएको छ यदि त्यो साँच्चै नै बल्न थाल्यो भने त्यो त 5 मिनट पनि बल्दैन, के बलिरहेको छ त? वास्तवमा घिउ वा त्यो तेल हो जुन बलिरहेको छ। बत्तीले त्यसलाई सिचिरहेको छ, केवल सिचिरहेको छ। मैन बत्तीमा जुन डोरो हालिएको हुन्छ नि धागो, यदि त्यसलाई घमण्ड आयो भने म बलिरहेको छु भने कति मिनट बल्न सक्छ र? त्यो मैन बत्तीमा जुन मैन छ नि त्यो बलिरहेको छ। त्यसै प्रकार मानिसले जे जति गर्दछ, जे जति आजसम्म गरेको छ, त्यो यस कारण गरेको छ किनकि यो श्वास रूपी जुन तेल छ, श्वास रूपी जुन घिउ छ, त्यो बलिरहेको छ।

जुन कुरा मैले भनिरहेको छु यो साँच्चै भन्छु तपाईको जीवन परिवर्तन हुनेछ। जुन प्रश्नहरू थिए तपाईको जीवनमा ती उत्तरहरूमा परिणत हुनेछन्। जुन दुविधाहरू छन् ती सकिने छन्। त यस्तो के कुरा छ जसलाई बुझेपछि मानिसको जीवनमा यत्रो परिवर्तन हुन्छ? छ कुरा, र यो कुरा धर्मको होइन। म यहाँ कुनै धर्मलाई फैलाउनको लागि आएको होइन। यो कुरा हो तपाईको आफ्नो कुरा, किनकि तपाईले पाउनु भएको छ मानिसको शरीर, र किनकि तपाईले मानिसको शरीर पाउनु भएको छ यसको अर्थ के हो, के प्राप्त गर्न सकिन्छ यो शरीर भएर, यो जीवनबाट यदि मानिसले यसलाई बुझ्न सक्यो त्यसपछि त उसको बाटो सफा छ।

0: एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईँले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ, यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ, के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ, यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग छ।
1: यो साथप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ। तपाईँको साथको लागि धेरै धेरै धन्यवाद।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित

0: देखी विदेश का 5 साल होटल में कार्यरत सेफ र मैनेजर द्वारा तालीम दीने विदेश में मान्यता प्राप्त अंतरराष्ट्रीय स्तर को पाठ्यक्रम
1: साथ ही होस्टल को व्यवस्था पनि रहेको छ।
2: सारे होटल में फील्ड भिजिट र फील्ड ट्रेनिंग कराइने सिटी भिजिट द्वारा स्किल टेस्ट कराई सर्टिफिकेट दीने तपाई हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिंग सेंटर सुंदर मार्ग चुक्लढुंगा UFO र सिटी कम्प्लेक्स को बीच में
3: फोन नंबर 061587915।
4: हेलो
5: हेलो
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: हेलो हेलो भन्नुहोस् त।
4: हेलो हजुर
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी के भनेर छ के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेलो
11: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
12: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
13: सम्पर्क PST ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
14: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
13: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
13: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
15: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
13: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
15: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061754600।

0: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर, सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टु मिट छ।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राज किशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
0: मठ मन्दिर,
3: गुरुकुल,
0: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
3: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
4: खै जन्म दर्ता दिनुस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
8: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
12: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिपेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछौ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98162690983 98552855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, भुक्त विशाल बजार।
7: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 5149984, 5149985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 5259004। अल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तरसंवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समय ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
9: मदन भण्डारी चाहिँ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार।
1: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ कृषि सञ्जालले गरिरहेका गतिविधिहरूको बारेमा। अहिले पछिल्लो समयमा महानगरभित्र पनि कृषि सञ्जाल स्थापना गरेर आफ्नो लागि भए पनि आफैले तरकारी उत्पादन गर्ने खेतीपातीमा लाग्ने खालको प्रचलन बढ़न थालेको छ। त्यहाँ जग्गा नभए पनि कौशी खेती लगायतका खेतीहरू गरेर कमसेकम विषादी रहित तरकारीको उपयोग गर्न पाइएको छ। त्यो सँगसँगै अहिले अरू ठाउँमा पनि अन्य ठाउँमा धेरै बारी भएका ठाउँमा भएका तरकारीहरूलाई पनि उत्पादन भएका ती तरकारीलाई बजार व्यवस्थापन गर्दै ठाउँ ठाउँमा कृषि बजार पनि शुरूआत भएको छ। आज हामी छलफल गर्नेछौ यो सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 7 ले गरिरहेका गतिविधिहरूको विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ लामो समयदेखि कृषकको रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ, युवा किसान भन्छु म, कृषि सञ्जाल पोखरा 7 का अध्यक्ष हुनुहुन्छ पंकज पौडेल। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, अहिले पछिल्लो समयमा चाहिँ के कस्ता कामहरू गर्दै आएको छ कृषि सञ्जालले?
2: मूलत कृषि सञ्जालले यो कृषि सञ्जालको गठन 2074 सालमा महानगरपालिकाबाट जुन भयो भइसकेपछि कृषकका समस्याहरू र नीति निर्माणमा भएका व्यवस्थाहरूलाई जोड्ने एउटा पुलको रूपमा चाहिँ कृषि सञ्जालले काम गरिरहेको छ। त्यसलाई एउटा चाहिँ ब्रिजको रूपमा नै यताका कृषकका समस्याहरूलाई माथि पुर्याउने, नीति निर्माण तहमा भएका कुराहरूलाई कृषकसँग जोडेर त्यसलाई सहजीकरण गर्ने काममा चाहिँ कृषि सञ्जाल लागिरहेको छ।
1: हजुर, अहिले चाहिँ हामी सञ्जालभित्र कति किसानहरू आबद्ध हुनुहुन्छ?
2: अब यो 33 वडामै गठन भएको छ। यो जुन सहरीकरणको प्रभावले हजुरको वडा नम्बर 6, 7, 8, 9, 17 अलिकति बजार एरियाका वडाहरू भनिन्छ भने अन्य एरियाले चाहिँ ग्रामीण भूभागले पनि छुने भएको हुनाले हजुरको चाहिँ एउटै पोखरा भन्दा पनि अब यो अहिले मैले नाम लिएका 6, 7, 8, 9, 17 वडा चाहिँ कौशीसित अलिकति बढी चाहिँ आबद्धता छन् भने बाँकी वडाहरू चाहिँ कृषक साथीहरू धेरै हुनुहुन्छ। सामान्यतया 9-17 सदस्यीय परिकल्पना गरेको छ कृषि सञ्जालमा। अब त्यहाँ अन्य वडाको हकमा चाहिँ मलाई थाहा भएन, एभरेजमा एउटा वडामा 11 सदस्यीय भए पनि 11 × 33 गर्दा करिब 400 सदस्यहरू कृषि सञ्जालमा आबद्ध हुनुहुन्छ।
1: हजुर हजुर, अहिले वर्तमान अवस्था यो महानगरकै भनौँ न कृषि क्षेत्रको वर्तमान अवस्था चाहिँ कस्तो पाउनुहुन्छ?
2: समग्र कृषि अवस्था अब ग्रामीण भेगमा जोडिएको अवस्था त सन्तोषजनक नै छ, तर अहिले चाहिँ अलिकति समस्या भने बाँदरको प्रकोप चाहिँ पोखराकै ग्रामीण भेगभागमा पनि त्यो प्रकोपबाट अछुतो हुन सकेको छैन र अहिले तत्काल राज्यले महानगरपालिकाले लाई एउटा चुनौती पनि छ, स्पष्ट नीति नियम नहुँदाखेरि खेती गर्यो जब मुखा बाली पर्ने बेला हुन्छ बाँदरले आएर नोक्सानी गरिदिन्छ, त्यस्तै अन्य जंगली जनावरहरूले नोक्सान गरेको अवस्था छ भने यी समथर भूभागमा पोखराको मौसम अलिकति असामान्य किसिमको छ, कहिले असिना कहिले हुरी बतास अब बेमौसमी पानीले गर्दाखेरि चुनौतीपूर्ण नै रहेको चाहिँ अहिले महसुस भइरहेको अवस्था छ।
1: हजुर, अहिले जस्तै हामीसँगै आबद्ध हुनुभएको यो पोखराको आसपासमा रहेका वडाहरूमा कस्तो खालको कृषि कार्यक्रमहरू भइरहेको छ?
2: अब यो मुख्यत महानगरपालिकाले हजुरको ग्रामीण भेगभागमा त्यस्तै किसिमका उहाँहरूलाई उत्पादन गर्नको लागि जस्तो मौरी पकड क्षेत्रमा मौरीको, बाख्रा पकड क्षेत्रमा बाख्राको त्यसरी कार्य गरिरहेको छ भने विशेषत बजार एरियाहरू जुन वडा 6, 7, 8, 9, 10, 11, 17 वडाहरूमा चाहिँ कौशीसित सम्बन्धित कामहरू चाहिँ भइरहेको छ। कम्तीमा महानगरपालिकाले के खालको यो अहिले चाहिँ सन्तोषजनक रूपमा के खालको नीति लिएको अवस्था देखिन्छ भने बजारमा फोहोर व्यवस्थापन पनि धेरै चुनौती छ, त्यसका अलावा साँगुरो ठाउँमा कम्तीमा चाहिँ हजुरको कौशीमा खेती गर्दाखेरि एउटा ग्रिनरीको चाहिँ सम्भाव्यताको पनि राम्रो एउटा चाहिँ उपभोगिता भयो भने अर्को कुरो त्यो आफै उत्पादन गर्दाखेरि कम्तीमा घरका गृहिणीहरू पनि बिहान दिउँसो बेलुका सामान्य आफूले एउटा रोजगार पनि हुने र त्यहाँको उत्पादित वस्तु खाँदा आफू हेल्दी पनि हुने स्वस्थ पनि रहने त्यस कारणले गर्दाखेरि यो करेसा कौशीलाई लक्षित गरेर महानगरपालिकाले जुन चाहिँ एउटा चाहिँ कार्यक्रमहरू ल्याएको छ त्यसले पक्कै नै जाँगरिला कृषकहरूलाई विशेष गरी जाँगरिला गृहिणीहरूलाई अथवा चाहिँ पुरुष घरका सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई एउटा अदृश्य रोजगार पनि भएको छ र त्यहाँबाट उत्पादन पनि ग्रहण गर्न पाइरहनु भएको छ।
1: हजुर हजुर, हेर्दाखेरि के नै गरेको छ र त देखिन्छ, तर धेरैजनाले चाहिँ आफ्नै कौशीमा फलाएर होइन त्यो किन्न नपर्ने भयो भने नि प्रत्येक घरलाई त्यो पनि त राम्रो कुरा हो नि त।
2: त्यो एकदम राम्रो कुरा हो, किन भन्नुहुन्छ भने आफ्नो घरको उत्पादनको गुणस्तरको त कुनै त्यो मूल्य नै छैन एकातिर, भने अर्कोतिर उत्पादन गरेपछि स्वस्थ खानेकुरा खान पाइयो, र अर्को कुरो विशेष गरी यो कौशी खेतीमा रहेका किसानहरूलाई महानगरपालिकाले पनि उच्च सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने अहिले महानगरमा सबभन्दा ठूलो चुनौती भनेको फोहोर व्यवस्थापन हो। फोहोर व्यवस्थापनमा पनि फोहोर दुई किसिमका हुन्छन्, त्यो तपाईँ हामीले जानेको कुरा हो, कुहिने फोहोर र नकुहिने फोहोर। फोहोर व्यवस्थापनमा सबभन्दा चुनौती भनेको कुहिने फोहोरले हो, जहाँ कि कौशी खेतीमा आबद्ध भएका साथीहरूले अथवा कृषक साथीहरूले ती कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्नुभएको छ। त्यसले गर्दा महानगरपालिकाको लगभग आधीभन्दा बढी फोहोर परिणाममा आधीभन्दा बढी, र यो गुणस्तरमा कुहिने फोहोर सबै घरमा उपभोग भइसकेपछि नकुहिने फोहोर त हजुरको दुई तीन महिनासम्म नै घरमा होल्ड गर्न सकियो, जसले गर्दाखेरि त्यहाँबाट हुने दुर्गन्धको सम्भावना पनि कम भयो र महानगरपालिकालाई नै सहयोग भयो। तसर्थ यो जुन कौशीमा रहेका कौशी कृषकहरूले कौशीमा खेती गरेर आफ्नो घरबाट निस्किने फोहोरलाई पनि घरमै उपभोग गर्नु भनेको यसले विविध विषयमा उहाँहरूले चाहिँ उपयोगिता लिनुभएको छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ।
1: हजुर, त्यो खालको मूल्याङ्कन भएको छ कि छैन, एकदमै राम्रो प्रसङ्ग पनि उठान गर्नुभयो यहाँले। त्यहाँ कौशी खेती त भएको छ, त्यो फोहोर व्यवस्थापनलाई पनि मलाई लाग्छ कौशी खेती गर्नेको घरमा एकदमै कम, त्यो प्लास्टिकहरू बाहेक अरू निस्किँदैन होइन, त्यो हिसाबले पनि धेरै कन्ट्रोल पनि भएको छ कि, फोहोर व्यवस्थापन पनि भएको छ। सम्बन्धित निकायले, ओडाले, महानगरपालिकाले चाहिँ कस्तो खालको सपोर्ट अथवा तपाईँहरूलाई केही सहयोग प्राप्त भएको छ कि छैन यसलाई मूल्याङ्कन गर्दै?
2: खासै यसमा जति हुनुपर्ने उति सहयोग भयो जस्तो पाए छैन, र अलिकति यसलाई पनि जति जुन प्रकारले प्रेरित गर्नुपर्ने प्रेरित नभइकन के आउँछ भने विषयवस्तु कौशीमा चार आनामा तीन आनामा गरेकालाई बजेट गयो हामीलाई गएन भनेर चाहिँ जुन जमिनमा खेती गर्ने किसानहरूको आरोप पनि छ, त्यो आरोपले गर्दाखेरि अलिकति यता जाँगर मरेको अवस्था छ भने अर्कोतिर महानगरपालिकाले के गर्नुपर्ने अवस्था देख्छु भने मेरो आफ्नो व्यक्तिगत धारणा हो, यो कतिलाई उपयुक्त लाग्न पनि सक्ला नलाग्न पनि सक्दा, कम्तीमा बजारको सौन्दर्यीकरणलाई र बजारलाई स्वस्थ राख्नको लागि कौशी खेतीमा रहनु भएको कृषक साथीहरूले कौशी खेती गरेर कुहिने फोहोरलाई त घरमा व्यवस्थापन गरिदिनु भएको छ नि त। कुहिने फोहोरलाई उहाँले व्यवस्थापन नगरिदिने हो भने कुहिने फोहोर चाहिँ हजुरको चाहिँ व्यवस्थापन गर्नको लागि नगरपालिकाको लागत त्योभन्दा लगभग मलाई लाग्छ दुई गुणा तीन गुणा बढी लाग्छ, जुन कि किसानीहरूले आफैले त्यसलाई चाहिँ विसर्जन गरिदिने काम गर्नुभएको छ भने यो उसमा जुन फोहोर व्यवस्थापनमा कौशी खेतीमा जुन कुहिने फोहोर व्यवस्थापन गर्ने किसानहरूलाई त्यो ढङ्गबाट एउटा डाटामै यति पैसा हाम्रो यहाँ बचेको छ यति चाहिँ यहाँ लगानी गरौँ भनेर त्यसमा एउटा एनालाइसिस गरेर एउटा विश्लेषण गरेर विश्लेषणात्मक तरिकाबाट निस्केको निष्कर्षको एउटा पुरस्कार स्वरूप अथवा उहाँहरूलाई एउटा उत्प्रेरित गर्नको लागि जुन प्रकारले फोकस हुनुपर्ने त्यो विषयमा चाहिँ त्यति फोकस हुनुभएको छ भन्ने चाहिँ नगरपालिका भएको छ भन्ने चाहिँ हामीले महसुस गर्न पाएका छैनौँ।
1: हामी सञ्जालमा चाहिँ आबद्ध भनौँ न किसानहरू सबै हुनुभएको छ होला, कौशी मात्रै होइन अझ सात नम्बरमा त विशेष गरी बारीमै गर्ने किसानहरू धेरै हुनुहुन्छ होला, कस्ता खालका किसानहरू आबद्ध हुनुहुन्छ हामीका?
2: अब यस्तो छ, मुख्य त नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ, जग्गाको वर्गीकरण गर्दा सात नम्बर को हक में भन्न पर्ता नगरपालिक आवास क्षेत्र घोषणा कर आवास क्षेत्र भन्ने बित्तिक यहां भएका व्यवसायी जुन उब्जनी क्षेत्र में उन्नी सेवा सुविधा जति पाउनुहुन्छ आवास क्षेत्र में त्यति नपाउनु हुने त्यो त्यसरी एउटा चाहिँ नीति निर्माण चाहिँ त्यसरी तयार भएको रहेछ। त्यही पनि हाम्रो सात नम्बर ओडामा चाहिँ यो भुई खेती जुन करेसा खेती में गर्ने किसानहरु र कौशी खेती में आबद्ध रहेका किसानहरुले राम्रो उत्पादन गर्नुभएको छ। परिणाम स्वरूप हाम्रो सात नम्बर ओडामा 2082 साल साउन 14 गतेबाट हामीले हाट बजार पनि सुरु गर्यौं। हाट बजार सुरू कर सके प्रत्यक्ष रूप में उत्पादित कृषक को उत्पादित वस्तु सब्जी उपभोक्ता दिन सकिन्छ जसले गर्दा मीडिएटर अथवा बिचौलिया जो हम शब्द लिने गरिन्छ अन्त्य अर्कोतिर ग्रामीण भूभाग उत्पादन भएका सामान हमने सात नंबर वडा को प्रत्येक सोमवार 4 बजे जो हाट बजार लाग्छ त्यहाँ आएर उपयोगिता हुन्छ अथवा उपभोक्ता सजिलै लिन सक्नुहुन्छ। नगरपालिकाको आफ्नो नियम अनुसार थोरै मात्रै हजुरको चाहिँ मार्जिन राखेर अरु केही पनि हुँदैन र पोखरा भन्दा बाहिरको हुँदैन मुख्य कुरो पोखरा भित्रकै उत्पादन हुने भएको हुनाले त्यो बिचारी रहित पूर्ण रूपमा अर्ग्यानिक उत्पादन भयो दुई पैसा सस्तो पनि भयो सस्तो पनि खान पाइयो र उत्पादन भएको चीजको उपयोगिताको दूरी एकदम नजिक भयो जसले गर्दा खाना स्वस्थ पनि हुने भयो। त्यसकारणले गर्दा सात नम्बर ओडाले यो हाट बजारलाई पनि राम्रो सहयोग गरेको अवस्था छ भने यो कौशी र करेसामा पनि पोखरा महानगरपालिकाका ओडाहरू मध्ये एउटा विशेष महत्व लिएको ओडा हो भन्ने हाम्रो दावा रहेको छ।
0: यो हाट बजारमा तरकारीहरू त आउने नै भए के कुराहरू बिक्रीमा आइराको पाउनुहुन्छ त्यहाँ चाहिँ
2: यो सीजन अनुसार का उत्पादित चीज आउँछन् विशेषतः जस्तो अस्ति भर्खरै हाम्रो खरबुजा खरबुजा पोखराकै 13 नम्बर वडाका साथीहरूले भन्नुभएको थियो उत्पादन भयो आयो लास्ट इयर चाहिँ काँक्रा उत्पादन थियो हाम्रो 26 नम्बर 27 नम्बर वडाका साथीहरूले त्यो चाहिँ ल है तपाईको वडामा धेरै कट छ हामी ल्याउँछौ है भन्नुभयो त्यसलाई हामीले यो वडा स्तरीय कृषि सञ्जाल र वडा नम्बर 7 का हाम्रा जनप्रतिनिधिहरू हामी सबै मिलेर त्यसलाई सहजीकरण गर्यौं। त्यो बाहेक सिजन अनुसारमा उत्पादित हुने जुन सब्जीहरू फलफूलहरू फलफूल भन्दा नि विशेष गरी सब्जीहरूलाई चाहिँ हामीले चाहिँ त्यही अनुसार चाहिँ हाट बजारबाट बिक्री वितरण गरिएको छ त्यसरी नै अगाडि बढिरहेको अवस्था
0: भनेपछि अहिले त उत्पादन गर्ने किसानलाई चाहिँ बिक्री नहोला बजार पाउँदिन कि भन्ने अवस्था चाहिँ छैन
2: त्यो चाहिँ छैन किनभने अब नगरपालिकाले यहाँ बिक्री गरेको छ भने निश्चित ओडाहरूमा संकलन केन्द्र राखेको छ संकलन केन्द्र राखेको एउटा राम्रो पक्ष के हो भने हजुरसित 2 किलो मात्रै इस्कुस छ अर्कोसित 2 किलो धनिया छ अर्कोतिर सित चाहिँ 2 किलो साग छ 2 मुठा साग छ भने त्यो ल्याएर त्यहीबाट पनि आफूलाई चाहिने अर्को सामान लान सकियो अथवा ती सामानहरू दिएर निश्चित नगरपालिकाले तोकेको प्राइज लिएर अनि त्यो जुन संकलन केन्द्रमा छोडेपछि संकलन केन्द्र मार्फत फेरि कृषि एम्बुलेन्सद्वारा हामीसित आउने भयो आउँदाखेरि त्यो वितरणको दूरी पनि कम भयो र उत्पादित सामानको मूल्य पनि समयानुकूल भयो त्यसले गर्दा प्रत्यक्ष रूपमा उत्पादक पनि लाभान्वित र उपभोक्तालाई पनि हजुरको चाहिँ दुई पैसा सस्तो पर्यो र त्यो स्वस्थ उत्पादित चीज पनि उहाँहरूले उपभोग गर्न पाउनुभयो।
0: अहिले भनौ न तपाईहरुले गरिराका गतिविधिहरुमा ओडाको महानगरको कतिको सपोर्ट पाउनुमा छ?
2: राम्रै सपोर्ट छ ओडा र महानगरपालिकाको मुख्यतः एउटा दुईटा विषयहरु मैले अघि पनि उठान गरे अब यो सात नम्बर ओडालाई एउटा आवास क्षेत्रमा राखेछ आवास क्षेत्रमा राखेको हुनाले कृषि क्षेत्रमा जुन प्रकारको सेवा सुविधा पाउनु पर्ने हुन त अब यो महानगरपालिकाको पनि नीति नियम होला कहीं कतै त्योबाट हामी वञ्चित भएको हुँ कि भन्ने महसुस गरिएको छ एकातिर भने अर्कोतिर चाहिँ हाम्रो यो जुन असामान्य किसिमको हुन त प्राकृतिक प्रकोपको कुरा भयो कसैको यो बसमा छैन त्यही पनि यो सम्भाव्य सूचनाका कुराहरू हुन्छन् नि एक्जिट त्यसको चाहिँ सूचना आइदिएमा कृषकहरू सतर्क हुन्थे त्यहाँबाट हुन सक्ने सम्भाव्य क्षतिहरू कम हुन्थ्यो जस्तो असिना आउँछ भने असिनाको पूर्व सूचना अथवा चाहिँ ठूलो पानी आउँदैछ भने त्यसको पूर्व सूचना प्रभावकारी सूचना त्योहरू आइदियो भने कम्तीमा चाहिँ किसानीहरूलाई पूर्व तयारी गर्ने अवसर मिल्थ्यो त्यस कारणले गर्दा यी विषयहरूमा जानकारी गराइदिनु भयो भने उपयुक्त हुन्छ भन्ने लाग्छ एकातिर अर्कोतिर चाहिँ जुन उत्पादित वस्तु अघि हामीले हाट बजारको कुरा गरियो, यो चाहिँ जोड्नै पर्ने हुन्छ। मैले विशेष गरी धेरै फोरमहरूमा भनेछु, पोखरा महानगरपालिका वडा नम्बर 7 का हाम्रा कार्यालयलाई पनि म सुनाउन चाहन्छु र पोखरा महानगरपालिकालाई पनि सुनाउन चाहन्छु। पोखरा महानगरपालिका वडा नम्बर 7 को एउटा हाट बजारले के कुराको संकेत गरेको छ भने, यस प्रकारको हाट बजार पोखरामा 2-3 चाहिँ चाहिएको छ है भन्ने कुरा एउटा प्रवाह सन्देश चाहिँ प्रवाह गरिरहेको छ। किनभने त्यो तपाईँले मैले भनेर भन्दा नि फिल्डमा सोमबार 4 बजे यहाँहरू हेर्न आउनुभयो भने त्यहाँ देख्नुहुन्छ, त्यहाँ चाहिँ हरेक समय कृषि एम्बुलेन्सबाट ल्याएका उत्पादित चिजहरू त्यहाँ रहनै पाउँदैन। त्यसलाई चाहिँ अलिकति निरन्तरता दिएर ल्याइयो भने त्यसले थप एउटा एक प्रकारको बजारको राम्रो एउटा परिकल्पना गरेको छ भन्ने मलाई लाग्छ।
0: हजुर हजुर, तपाईँ आफै पनि युवा हुनुहुन्छ, पछिल्लो समयमा केही युवा किसानहरू पनि देखिरहेका छौँ होइन, एउटा कृषि पेसालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको हो कि जस्तो महसुस पनि भएको छ, यसलाई चाहिँ कसरी लिनु भएको छ, त्यो हेर्ने दृष्टिकोण परिवर्तन भएको छ कि छैन?
2: निश्चय नै भएको छ, तर यो अझै परिवर्तन गराउने दायित्व तपाईँ हाम्रो पनि हो। हामी कृषक टोटल्ली हामी चाहिँ कृषकै भने जस्तो नभइकन पनि नीति निर्माण दलमा राज्यका भिन्न भिन्न संयन्त्रहरूमा हाम्रा आफ्ना आवाज आफूले बुलन्द गर्न सक्नुपर्छ। अन्य विधाहरूमा के हुँदो रहेछ भने सधैँ सुकिलो मुकिलो हुने सम्बन्धित मान्छे नै त्यो नीति निर्माण तहमा पुग्ने हुँदो रहेछ। कृषि क्षेत्रमा के हो भने कृषकमा रहनु पर्दा अलिकति मैलो धैलो हुने अनि फेरि त्यहाँ जाँदा ऊ ड्रेस चेन्ज गरेर जानुपर्ने, हरेक कुराहरू जस्ता भैँसीहरू छन् भने गाई भैँसी समयमा दुनु पर्यो, खेतीबारी छ भने समयमा थन्काउनु पर्यो, पोखराको मौसमको पनि भर छैन, त्यसले गर्दा आवाज नपुगेको कि भन्ने थियो। तर अहिले जुन वडा स्तरीय कृषि सञ्जाल भनेर गठन भइसकेको छ, कृषि सञ्जाललाई समातेर आफ्ना आवाजहरू त्यहाँ बुलन्द गर्न सक्यो भने त्यहाँबाट पनि हजुरको चाहिँ आफ्ना कुराहरू सम्बन्धित नीति निर्माण तहमा जान्छ एकातिर भने, अर्कोतिर के कुरा ध्रुव सत्य कुरा हो भने उत्पादित चिजलाई कुनै पनि कृषकले आफैले अन्तिम उपभोक्तासम्म उसले त्यो आफ्ना उत्पादित सामानहरू पुर्याउन सक्यो भने कृषक कहिले पनि घाटामा जाँदैन। मात्र यहाँ एउटा समस्या के हो भने उत्पादन गर्ने एउटा छ, ऊ उत्पादनमा मात्रै व्यस्त छ, अनि उपभोक्तासम्म पुर्याउन विभिन्न त्यसमा दूरीहरू पार गर्ने हुन्छ, पार गर्नुपर्ने अवस्था छ। त्यो वितरणकारी प्रक्रिया जुन छ त्यो प्रक्रियालाई अलिकति प्रभावकारी बनाउन सक्यो भने अथवा उत्पादकले सोझै अन्तिम उपभोक्तामा सामान दिन सक्यो भने त्यो बिचको जुन ग्यापिङ हुन्छ त्यो ग्यापिङलाई त कि उपभोक्ताले ग्रहण गर्न पायो कि उत्पादकले ग्रहण गर्न पायो, त्यो अवस्थामा कृषक कहिले पनि मर्दैन भन्ने मेरो यो चाहिँ 14-15 वर्षको त्यो अनुभवले चाहिँ त्यो कुरो बताउँछ।
0: हजुर, अहिले आकर्षित हुँदै हुनुहुन्छ किसानहरू, युवा किसानहरू, म किसान कृषक हो भनेर चाहिँ एकदम खुलेर गफ गर्न सक्ने होइन त्यो खालको र आफ्ना कुरा राख्न सक्ने किसानहरू भइसक्नु भएको छ। अझै भनियो भने यो क्षेत्रमा त अझै हुनुपर्ने हो नि त, किनभने कृषि क्षेत्रको विकास भएन, उत्पादनै भएन भने त हामीले के खाने, त्योतर्फ हामी सोचेकै हुँदैनौँ कि। उहाँहरूले उत्पादन गरिदिनु भएको छ र पो हामीले यी विषादी रहित तरकारी खान पाएका छौँ अहिले होइन, अब खाद्यान्नको कुरा पनि त्यही हो। अझै बढी व्यक्तिलाई चाहिँ कृषितर्फ आकर्षित गर्न के गर्नुपर्छ?
2: मुख्य त पोखरामा कृषिको सम्भावना प्रचुर छ र उत्पादित चिज तथा वस्तुहरूलाई पोखरामै कन्ज्युम गर्न सकिन्छ। यसमा अलिकति आकर्षण गर्नको लागि यसप्रति एउटा उत्प्रेरणा जगाउने र कम्तीमा चाहिँ यो कृषि क्षेत्रमा युवाको साथमा म छु है, म नगरपालिका छु अथवा चाहिँ कृषि कार्यालयहरू चाहिँ हामीहरू छौँ है, हामीले चाहिँ तपाईँलाई यो कन्डिसनमा यी हामीले सेवा सुविधा दिन सक्छौँ भनेर अलिकति नजिकिने अथवा स्थानीय स्वायत्तलाई थप अधिकार दिएर हुन्छ कि कसरी हुन्छ, उहाँहरूलाई उत्प्रेरित र उहाँहरूले कार्य गर्दाखेरि आउन सक्ने सम्भाव्य चुनौतीहरूलाई अलिकति गहिरो अध्ययन गर्ने हो भने यसमा राम्रो छ। तर यो कतिपय विषयहरूमा विभिन्न फोरमहरूमा चाहिँ जति कुरा उठ्छ कार्यान्वयन तहमा त्यो हुँदैन। पोखराकै नजिकका गाउँहरू पनि धेरै रित्तिएका अवस्था छन् यो बाँदर आतंकले गर्दा, तपाईँ हामीले देख्छौ अब घर छोडेर अब पोखराको उदाहरण जोड्नु पर्दाखेरि कृष्ति बयली अब यता हजुरको पुरनचौर अब यता भरत पोखरी त्यही गाउँ जहाँ कृषिका प्रचुर सम्भावना छन्, अब त्यो ठाउँ पनि अहिले चाहिँ जुन विभिन्न खालका चुनौतीहरूले चाहिँ छोड्नुपर्ने अवस्था छ, यी चुनौतीहरूलाई चाहिँ अलिकति सामना गर्नको लागि नीति निर्माण तहबाट गहिरो गहिरो अध्ययन र प्रभावकारी त्यसको कार्यान्वयन भयो भने युवाहरूलाई ल है यही पनि छ भनेर चाहिँ प्रेरित गर्न सकिन्छ एउटा कुरो र अर्को कुरा चाहिँ स्वयं उत्पादक अथवा युवाहरूले पनि के सोच्नुपर्ने छ भने अहिले पछिल्लो समय 8-10 वर्ष हामी मेहनत भन्दा पनि गफमा लहरबाजीमा अगाडि बढ्ने एउटा समाज बढ़िरहेको छ. लहरबाजीले त कहिले पनि खान दिँदैन, मेहनतले पनि खान दिँदैन, आखिर आफूले कर्म गर्नुपर्छ. यो कर्म गर्नुपर्छ भन्ने मान्यता युवाहरू स्वयंमा चाहिँ एउटा जागरूक हुनु पनि आवश्यक छ भन्ने मलाई लाग्छ. तसर्थ युवाले पनि आफ्नो माटोमा श्रम गर्न सक्ने र उनले गरिसकेको श्रमलाई पनि राज्यले त्यो तहमा चाहिँ सुरक्षित हो है भन्ने एउटा आवाज दिन सक्यो भने कृषिको सम्भावना जीवनयापनको एउटा सबभन्दा मिठो आधारै कृषि हो भन्ने मलाई लाग्छ. सायद म आफू कृषिमा भएर पनि हुन सक्छ. त्यही नै हो
0: हजुर. यो सँगसँगै कस्तो छ भने हामी काम एकदमै मिलेर काम गरौं भन्ने कन्सेप्ट एकदम कम. काम गरिहाल्यौं भने पनि जस्तै भनौँ न कति ठाउँमा त सञ्जालले नै उत्पादन गर्नुभएको छ होला. जस्तै त्यही अहिले आएको खरबुजा पनि सञ्जालले विभिन्न धेरै किसानहरू मिलेर गर्नुभयो होला. त्यो एकदम भोल्युममा काम गर्यौं भने फाइदा निस्किने, तर अलि हुन्छ नि थोरै उत्पादन भयो भनेदेखि मार्जिन पनि ननिस्किने खालको अवस्था चाहिँ छ कि. यसमा चाहिँ कस्तो खालको अनुभव किसानहरूले सेयरिङ गर्नुहुन्छ तपाईँले?
2: अब यो चाहिँ हजुरले एकदम मिठो प्रसंग चाहिँ उठान गर्नुभयो. अब अहिले पछिल्लो समय हामी धेरै प्रविधिसित नजिक छौं. अब पहिला आजभन्दा 15-20 वर्ष अगाडि थोरै खेती गरे भने नि 20-25-30 मुठा साग डोकोमा ल्याएर सप्लाई गर्न सकिन्थ्यो. अब अहिले डोको पुग्ने र हिँड्ने ट्रेन पनि छैन. अब त्यसको लागि भेरिकल चाहियो. भेरिकल ल्याएर यो उत्पादनमुखी जुन उत्पादन गरिसकेपछि ल्याएर दिँदाखेरि त्यसले पर्ता पनि पर्दैन. त्यो तसर्थ हामी अब निर्माणमुखी भन्दा नि व्यावसायिक मुहीतिर प्रेरित हुन आवश्यक छ. व्यावसायिक मुही हुनको लागि मासमा जानु पर्यो. मासमा गएपछि एउटा व्यक्ति विशेष भन्दा पनि समूह विशेष भएर काम गरियो भने त्यहाँ एउटै दूरीमा हरेक प्रोडक्टहरू आउने भयो. त्यो हुने बित्तिकै नम्बर अफ त्यो दूरीको संख्या कम हुने बित्तिकै त त्यसको लागत पनि कम हुने भयो. लागत कम हुने भनेको त प्रत्यक्ष रूपमा हजुरको कृषकहरू लाभान्वित हुने हो. तसर्थ मैले जोड्न खोजेको प्रसंग के हो भन्नुहुन्छ भने एउटा सञ्जालका समूहहरू अथवा समूह समूहमा मिलेर काम गर्ने हो भने पोखरा महानगरपालिकाले पनि जुन कृषि एम्बुलेन्स शुरू गरिसकेपछि अहिले केही न केही धेरै सहज भएको छ र अहिले अझ थप उत्पादन गर्ने हो भने महानगरपालिकाले नै एउटा चाहिँ प्रेसर पर्छ कि कृषकहरूको उत्पादन भयो हामीले सप्लाई गर्नै सकिएन भने त्यो एउटा चाहिँ पोजिटिभ मोटिभेसन जुन महानगरपालिकालाई पनि प्रेरित गर्नको लागि कृषकहरू जाग्नुभयो भने त्यो सम्बन्धी चाहिँ सोचमा त्यस सम्बन्धी विषयमा महानगरपालिका नै अगाडि बढ्छ होला भन्ने मलाई लाग्छ.
0: हजुर, अहिले चाहिँ कृषि क्षेत्रमा आधुनिक प्रविधिको चाहिँ कतिको प्रयोग भएको पाउनुहुन्छ?
2: धेरै नै भएको छ. अब पहिला हामी केटकेटी हुँदैखेरि चाहिँ तल्लो गरबाट माथिल्लो गरमा पानी नजाने लोटाबाट उठाएर चाहिँ खेती गर्नुपर्ने अवस्था छ भने अहिले पानी तान्ने मोटरहरू पम्पहरू सिँचाइहरू भएको अवस्था छ चलालाई. तर त्यो मात्रै पर्याप्त होइन, समयानुकूल के कसरी चाहिँ हामी कृषकहरू परिवर्तन भएका छौँ त्यही परिवर्तित स्रोत र साधनहरूको नि अधिकतम प्रयोग चाहिँ हामीले गर्न सक्यौँ भने हामी सफल हुन्छौं र त्यो अधिकतम स्रोत र साधनको पर्याप्तता पनि राज्यले विशेष गरी महानगरपालिकाले त्यो गराइदिनु पर्यो. त्यो गराउन सकियो भने प्रत्येक कृषकको उत्पादन चाहिँ बढ्छ भन्ने मलाई लाग्छ.
0: अहिले महानगरले तुरन्त गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
2: अहिले मुख्य त महानगरपालिकाले दुईटै विषय गर्नुपर्छ. उत्पादनसित सम्बन्धित विषय भनेको मैले अहिले भने बाँदर तथा अन्य जनावरहरूको भय एउटा छ, अर्को प्राकृतिक प्रकोप. प्राकृतिक प्रकोप हुने बेला समयमै सूचना प्रेरित गरोस्, किसानहरूलाई सूचना प्रेषित गर्यो भने पनि कम्तीमा मुहा आएको बालीलाई जोगाउन त सक्नुहुन्छ. त्यो एउटा त्यहाँ छ भने बजारतिर महानगरपालिकाले गर्नुपर्ने कम्तीमा यो अहिले मैले भनेका विषयवस्तुको चुनौतीलाई महानगरपालिकाले सामना गर्न साथ उत्पादन बढ्छ. उत्पादन बढ़िसकेपछि महानगरले पोखराभित्रका उत्पादनलाई पोखरामै कन्जम गर्न सक्ने जुन हाट बजार छ र मैले यो रेडियो मार्फत के पनि कुरा चाहिँ आह्वान गर्न चाहन्छु र पोखरामा 7 नम्बर वडामा एकपटक मात्रै हाट बजार अहिले लगाइएको छ र पनि उत्पादन छैन र उत्पादन भयो भने अन्य वडाको हकमा अन्य वडाले जान्नु होला 7 नम्बरको वडामा हप्तामा 3 दिनसम्म गर्नको लागि वडा स्तरीय सञ्जाल तत्पर छ र ती जुन हाट बजार मार्फत हामीले राख्ने मात्रै होइन त्यो सबै उत्पादनहरू बिक्री हुन्छ र उपभोक्ताले उपभोग गर्न पाउने पाउनुहुन्छ भन्ने कुरामा चाहिँ मैले चाहिँ विश्वस्तता दिलाउन चाहन्छु।
0: हजुर, यो चाहिँ जस्तै महानगरले यसलाई आवास क्षेत्रको रूपमा आए पनि अझै पनि कति कृषिमै निर्भर भएर जीविकोपार्जन गर्ने किसानहरू हुनुहुन्छ कि हाम्रो 7 नम्बरभित्र पनि, त्यस्ता किसानहरूलाई के भन्न चाहनुहुन्छ? अलि केही समय थियो तरकारी भयो के गर्ने कि बाँड्नियो भन्ने खालको अवस्था थियो, अहिले त थोरै भए नि लिएर जानुहुन्छ होला त्यहाँ हाट बजारमा होइन, अब अलि बढी उत्पादन भए त अझै बढी आमदानी हुन्थ्यो उहाँलाई, के भन्न चाहनुहुन्छ?
2: विशेष गरी हाम्रो 7 नम्बर एउटा अवसर पनि भयो र यो हाट बजारमा अहिले 7 नम्बरमा धेरै पोखरा महानगरपालिका वडाहरूमा एउटा निरन्तरता छैन, 7 नम्बर वडाले त्यो खालको निरन्तरता पनि पाइरह्यो। 7 नम्बरै वडामा भएका किसानीहरूको लागि त एउटा अवसर पनि हो नि त, उहाँले उत्पादन गरेका सामान त्यो चाहिँ एकदम स्वस्थ खाने कुरा आफ्नै नगरपालिकाले तोकेको मूल्यमा आफ्नै हातले उपभोक्तालाई दिन पाउनु, उपभोक्ता पनि खुसी र त्यसको जुन उत्पादन गरिसकेपछिको लागत हो आफूले उत्पादन गरेको लागत सोझै उपभोक्ताले तिर्ने हुनुभयो, त्यसले गर्दाखेरि के भयो भने बीचमा खाने बिचौलियाहरूको सम्भावना पनि रहेन, कुनै मिडिएटरको आवश्यक भएन, दुई पैसा भए पनि किसानीको हातमा भयो, स्वस्थ खानेकुरा उपभोक्ताले पाउनुभयो। अब यो जुन उत्पादनको अन्तिम बिन्दु पनि यही त हो नि है, धेरै च्यानलहरू पार गरेर आउनुभन्दा छोटो दूरीमा चाहिँ उत्पादक र उपभोक्ता जोडिने भएको हुनाले यो अवसर हो। 7 नम्बर वडामा रहनुभएका सम्पूर्ण कृषकहरूलाई मैले यसै रेडियो मार्फत के भन्छु भने अवसरलाई हामीले अधिकतम अवसरको रूपमा सदुपयोग गरौं, हामीले अलिकति बढी उत्पादन गरेर राखिदियौं भने भोलि चाहिँ 7 नम्बर वडामा 2 ठाउँ 3 ठाउँमा हामीले चाहिँ हाट बजार लगाउनु पर्छ कि भन्ने कुरा हाम्रो कारणले नगरपालिकालाई पोखरा महानगरपालिका कृषि महाशाखालाई एउटा प्रेसर जान्छ, त्यो प्रेसर दिनको लागि हामीले पनि आफ्नो दायित्व पूरा गरौं भनेर भन्न चाहन्छु।
0: हजुर, अलिकति के पनि देखिन्छ भने कहिले काहीँ हामी यतिकै अनौपचारिक छलफल गर्दाखेरि होइन कुराकानीको हिसाबले पनि, अब अहिले सम्पन्नता भन्ने परिभाषै फरक भइसकेको छ, तर पनि हामी कहाँ अहिले तरकारी खेती गर्यो भने कता यत्रो के नपुगेर गर्न पर्यो भन्ने खालको, त्यहाँ पैसा नपुगेर जाने होइन कि, त्यो उद्यमशीलताको विकास गर्नका लागि विषादी रहित तरकारी खानको लागि अर्कोले कसैले उत्पादन गरेकोलाई सपोर्ट गर्नको लागि पनि हो, तर हामी कहाँ त्यो बुझाइ अलि कम भएको हो कि, त्यस्ता कुराहरू सुन्न परेको छ कि छैन तपाईँहरूले?
2: एकदम महत्वपूर्ण कुरा हो, प्रसङ्ग उठाउनु भयो, यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। यो उद्यमशीलता भनेको कुरा एकदम गहिरो कुरा हो, आफ्नो जीवन हामी श्रम गर्नकै लागि आएको हो नि, नपुगेर गरे होइन नि, र जतिसुकै धेरै आर्थिक रूपमा सम्पन्नशाली व्यक्तिले पनि खाने भनेको सागभात तरकारी नै होला जस्तो लाग्छ, त्योभन्दा बाहिरी कुरा त होइन। भनेपछि किसानीले खाने भनेको त आफैले उत्पादन गरेर आफैले खाने भनेपछि त वास्तविक पृथ्वीको पुजारी त किसानी हुन् नि त, यो कुरो बुझ्नुपर्ने हो। मैले अघि नै एउटा प्रसङ्गमा जोडे, अहिले विगत हामी 8-10 वर्ष धेरै कुराहरूले आफूसित भएको भन्दा पनि आफूसित नभएको भन्दा पनि अरूसित भएको कुराले प्रभावित हुने भएको हुनाले आफू कहाँ छौँ भन्ने कुरो बिर्सिसकेको अवस्थाले यो अवस्था आएको हो। कम्तीमा हामीसित खेतबारीहरू छ भने खेतबारीमा गरौँ, बारी छैन भने कौसीमा गर्न सकिन्छ, कौसीमा गर्ने बित्तिकै अघि नै हामीले प्रसङ्ग उठाइयो घरमा निस्केका कुहिने फोहोरहरूलाई त्यहाँ व्यवस्थापन गर्न सकियो, नकुहिने फोहोरहरू 2-4 महिना रहे पनि फरक परेन, त्यसले कुनै प्रदूषितता पनि भएन र आफूले घरमा उत्पादन भएको कुरो परिवारसँगै बसेर खान पाइयो, त्यो भएको हुनाले यसको बुझाइ अलिकति अहिले घटेको हो कि भन्ने लाग्छ। तैपनि हामी अब अहिले चाहिँ यो युवा पिँढीहरू जुन टिन एजको हामीले भनिन्छौ उहाँहरूसितको हाम्रो एउटा पुस्ताको ग्याप रहेको हो कि भन्ने आभास भइरहेको छ, हामीले नबुझेको हो कि अथवा हामीले बुझेर पनि उनीहरूलाई बुझाउन नसकेको र ठ्याक्क मैले यहाँले सोधेको जोडेको प्रसङ्गमा है खाना लाउन पुगेछ किन दुःख गरे होला किन यसरी हिँड्यो होला, त्यो जमिन के लागि हो त नि, केवल खाना लाउनको लागि मात्रै जमिन भनेको त उत्पादनसित जोडिने कुरा हो, उत्पादन गरेपछि त्यो आफूलाई नै स्वस्थ हुने कुरा हो भनेर यो कुरालाई यति गहिरोसित जुन ढंगबाट बस्न व्याख्या हुनु पर्थ्यो त्यो ढंगबाट अहिलेको पुस्तालाई चाहिँ अलिकति पुस्तान्तरणको ग्यापले हो कि रहेको छ। त्यही पनि यो प्रति अलिकति बुझेका कृषकहरू र राज्यबाट लाई कृषि हो भन्ने खालको प्रेरित त भइरहेछ, अझै हुनुपर्ने प्रेरणा भएको छैन भन्ने लाग्छ।
0: हजुर, म अझै अर्को प्रसङ्ग पनि थप्न चाहन्छु किनभने हामी त यही समाजमा हुर्क्यौं बढ्यौं नि त, होइन हामी आफै पनि किसानकै छोराछोरी, कस्तो पनि छ भने अब अहिले चाहिँ आमा बुवा अझै पनि काम गर्दै हुनुहुन्छ, छोरा छोरी अन्य पेसामा हुनुहुन्छ। म यो भन्न चाहन्छु कि छोराछोरीहरूले आमाले आमा बुवाले त्यो काम गरिराख्नु भएको छ भने त्यसमा हतोत्साहित हुनपर्ने केही कारणै छैन। अनि आफूले गरेको कामको हुन्छ नि दुई पैसा भयो भने कति माया लाग्छ। अनि बुवा आमा अहिले कति रोगहरू, अहिले एक्लोपन एन्जाइटी जस्ता रोगहरू लागिरहेछ, तर आमा बुवाहरू दिनभरि काम गरेर केही न केही गरिराखेर शरीरका अङ्गहरू पनि चलिरहेछन्। त्यस कारणले घर तीन चार तला छ, हामी त सम्पन्न भन्न भन्दा नि सम्पन्न त्यो व्यक्ति हो जो स्वस्थ रूपमा जीवन जिइरहेको छ, जसले आफैले केही श्रम गर्दै कोसिस गरिरहेको छ त्यो व्यक्ति चाहिँ सम्पन्न हो। अब चाहिँ सम्पन्नताको परिभाषा पनि अब परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ। जसले चासो राख्छ, ए आज भनौँ न 13 नम्बरमा हामी आफै गएर लाइन बसेर त्यो खरबुजा खानलाई ओहो यो विषादी रहित अरे भनेर हामी आफैले किनेर ल्यायौँ भने त्यस्तै ठाउँ ठाउँमा भएका किसानहरूलाई ऊर्जा भर्नका लागि पनि त्यो ठाउँमा गएर हेर्नका लागि मात्रै जान पनि आवश्यक छ। र तपाईँले बनाउनु भएको छ केही दुई चार किलो अघि नै तपाईँले भनिसक्नु भयो हुन्छ नि आफ्नो घर दुई किलो लौका छ, खाँदा खाँदा वाक्क लागिसक्यो, अर्को नयाँ ल्याउँछु त्यहाँ लगेर दिन होइन कसैले मेरो चिज लानुहुन्छ म नयाँ ल्याउँछु। यति सहज यति राम्रो कुरालाई पनि कहिलेकाहीँ हामीले के नपुगेर हो र भने जस्तो त्यो शब्दले दिइरहेको हुन्छौ। विकसित राष्ट्रहरू त्यस्तै बनेका होइनन्, त्यहाँ प्रत्येक व्यक्तिले लगानी गरेका छन्, प्रत्येक व्यक्तिले श्रम गरेका छन्। त्यसकारण हामीले पनि श्रम गर्न नहिचकिचाउ, त्यो श्रमको मूल्य हुन्छ। त्यसकारण चाहिँ सबैजनालाई यसरी नै बुझ्न र लाग्नको लागि म हार्दिक अनुरोध पनि गर्दछु। अब हामी कार्यक्रमको अन्त्यमा पनि छौं, जस्तै स्थानीय सरकारले गरिरहेका गतिविधिहरू र कृषितर्फ चाहिँ कतिको ध्यानकर्षण भएको कार्यक्रमहरू आएको पाउनुहुन्छ तपाईँहरूले?
2: कार्यक्रमहरू नआएको होइन, आएको छ। आएको कार्यक्रमको प्रभावकारिता कति छ भन्ने कुराहरू राज्यले पनि त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। त्यसलाई अलि सूक्ष्म रूपले जुन फोरमहरूमा मात्रै गफ भन्दा पनि मैले अघि नै जोडेँ, यो कार्यान्वयन तहमा के कस्तो भइरहेको छ त नि भन्ने एउटा चाहिँ पृष्ठपोषण लिएर अगाडि हेऱ्यो भने त राम्रो हुन्छ। र नगरपालिका राज्यले पनि पछिल्लो समयमा पहिला भन्दा अलिकति प्रेरित गरेको छ भन्ने मलाई लाग्छ। यद्यपि यो पूर्ण चाहिँ होइन है, किन भन्नुहुन्छ भने खरबुजा पाँच वर्ष सात वर्ष अगाडि तपाईँ हामीले पोखरामै हुन्छ र भनेर प्रति प्रश्न गर्थ्यौं, अहिले खरबुजा चाहिँ लगभग लगभग धेरै किसानीहरू आइसक्नु भएको छ है। त्यस्तै अन्य क्षेत्रहरूमा पनि एउटा प्रतीकात्मक रूपमा खरबुजाको भयो, अन्य क्षेत्रहरूमा नि यसरी कृषकहरू बढ्नु भएको छ, जसले गर्दा राज्यले लाग्नुपर्ने लागेको छ र अझै बढी प्रभावकारिता दियोस् भन्ने लाग्छ एकातिर। भने अर्कोतिर जुन राज्यले एउटा कन्सेप्ट के बनाइदिनु पर्यो भने यहाँले उठाएको प्रसंगमा एउटा आत्मनिर्भरताको लागि मात्रै होइन एउटा बुढौली पेन्सन हो भने भनेर चाहिँ एक प्रकारको स्लोगन राखिदिनुपर्छ भन्ने लाग्छ। किनभने रिटायर पछि के गर्ने त नि, हामीले कतिको जीवन चाहिँ रिटायर लाइफपछि अथवा उहाँको निवृत्तिकरण जीवनपछि बिग्रिरहेको देख्छौँ। कारण भनेको शारीरिक चलायमान र शारीरिक चुस्त दुरुस्त, जुन हाम्रो पञ्चतत्वले बनेको शरीर छ, पञ्चतत्वमा हामीले शरीर समायोजित गर्न नसक्दाखेरि शरीर बिग्रिने हो। आयुर्वेद विज्ञानले पनि यही भन्छ, मेडिकल विज्ञानले पनि भन्ने कुरा यही हो। यसको मुख्य आधार भनेको त करेसा बारी कौशी करेसा नै हो नि, यसले चाहिँ हजुरको स्वस्थ वातावरणको आयाम पनि दिने र आफू पनि स्वस्थ हुने। त्यस कारणले गर्दा यसलाई चाहिँ राज्यले भएका कृषकहरूले स्थानीय तहले सबैले सकारात्मक सोचेर त्यही अनुसारको हामीलाई नीति निर्माण तह र कार्यान्वयन तहमा अलिकति गहिरो गरी लाग्न सकियो भने यसको प्रचुर सम्भावना छ भन्ने मैले महसुस गरेको छु।
0: हजुर, केही योजना भावी योजना केही बनाउनु भएको छ?
2: सञ्जालको त्यस्तो भावी योजना भन्दा पनि अब सञ्जाल पोखरा महानगरपालिकाका 33 ओडालाई कृषकहरूको आवाज सञ्जाल मार्फत कृषि विकास महाशाखामा आओस् भनेर हो। व्यक्तिगत रूपमा हाम्रो 7 नम्बर वडामा त्यसरी व्यक्ति व्यक्तिको सञ्जाल बनेको छैन, त्यो जुन योजना बनेको छैन। र अर्को कुरो 7 नम्बर वडा आवास क्षेत्र पनि हो, कतिपय कुराहरूमा हामीले सेवा सुविधा माग्नको लागि आवास क्षेत्रमा चाहिँ जस्तो नीतिगत एउटा चाहिँ तहका कुराहरू हुन्छन् त्यो पनि नभएको हुनाले मुख्य त हामीले 7 नम्बरमा रहेका विभिन्न क्षेत्रका कृषकहरूलाई कम्तीमा 7 नम्बरमा यहाँहरू अझै समय रहनुपर्छ र अन्य कृषक साथीहरू पनि आकर्षण हुनको लागि विभिन्न कार्यक्रमहरू ल्याइरहेका छौँ। अलि अगाडि हामीले चाहिँ जस्तो पोखरामा 7 नम्बरमा चाहिँ पशुपालन कृषकलाई ग्रास कटर वितरण गर्यौं, त्यस्तै 2 वर्ष अगाडि उत्कृष्ट कृषक भनेर हामी 5-6 जनालाई कृषकलाई हामीले त्यो सम्मान पनि गर्यौं यो कृषि सञ्जालबाट. अघिल्लो वर्ष पाँचवटा हामीले व्यावसायिक कृषकहरूलाई खाने पानी जुन कृषिको लागि महत्वपूर्ण पानी हो पानीको लागि उपयुक्त सिंचाई सिंचाई भए पनि पर्याप्त पानी नभएको अवस्थामा एक एक हजार लिटरका ट्याङ्की वडा कार्यालय साथसित समन्वय गरेर वितरण गर्यौं र अहिले पछिल्लो समय जुन 74 सालमा वडा स्तरीय कृषि सञ्जाल गठन भइसकेपछि जुन कृषिमा रहनुभएका कृषकहरू हो उहाँहरू जानुभएको छैन र नयाँ किसानहरू आउनु भएको छ र यसले के कुराको प्रतिनिधित्व अथवा के कुराको संकेत गर्छ भने अब कृषिप्रति पक्कै पनि उहाँहरूको दृष्टिकोण सकारात्मक छ हाम्रो समाजको दृष्टिकोण केही सकारात्मक हुँदै आएको छ भन्ने कुराको एउटा बिम्ब चाहिँ पाएको छ.
0: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ. अन्त्यमा किसानलाई आम नागरिकलाई केही भन्न चाहनुहुन्छ?
2: अब किसानलाई त मेहनत गरौं कृषक गरौं हामी जतिसुकै सम्पन्नशाली भए पनि जे भए पनि हामी माटोबाटै आएका हौ माटोमै उब्जेको कुरा हामी आफैले ग्रहण गरियो भने त्यो भन्दा बढी स्वस्थकर केही पनि हुँदैन भन्ने जोड्न चाहन्छु भने विशेष गरी महानगरपालिकालाई त म सहृदय के आग्रह गर्छु भने अहिले चाहिँ कृषकहरूको वास्तवमा आत्मरोगको छ. यहाँ सक्नुहुन्छ महानगरपालिकाले सक्नुहुन्न महानगरपालिकाले पनि संघीय राज्यलाई खबर गरेर मुख्य त कृषिमा आएका चुनौतीहरू अहिले बाँदरकै चुनौती छ. बाँदर बाहेक अन्य आएका चुनौतीहरूलाई तपाईँले एकदम यो हस्पिटालिटी सर्भिस मानेर चाहिँ आवास नीति निर्माण तहमा पुर्याउनु भयो भने यसले पक्कै पनि किसानको आत्माले एउटा चाहिँ सम्मान महसुस गर्नेछ. किनकि बाली कति बेला पाकेपछि कति त्यो नथङ्काइन्जेलसम्म कति बेला के हुन्छ भन्दा किसानको राति निन्द्रा लाग्दैन. हेर्नुहोस्, भोकमा खान जाँदैन, किसानहरू एकदम तडपेर बसेको अवस्था छ. यो केवल कृषिको लागि मात्र होइन स्रोत र साधनको अधिकतम प्रयोग गर्नको लागि पनि यो एउटा चुनौतीलाई चाहिँ सामना गर्नुपर्ने छ भने विशेष गरी बजारमा रहेका कृषकहरूलाई आमा दिदी बहिनी भाउजू दाई काका काकी जो पनि हुनुहुन्छ हामी लामो समयसम्म मोबाइल खेलेर बस्छौँ. मोबाइलमा तल र माथि गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ. हामी पुग्ने भनेको हाम्रो कौशीमा करेसामा तलमाथि गरियो भने हाम्रो जीवन पनि स्वस्थ हुन्छ. हामीले उत्पादकमूलक स्वस्थ चिज खान पाउँछौँ. एक दिन भए पनि खुसीले स्वस्थ भएर बाँचिन्छ. यो भनेको हाम्रो जित हो. हाम्रो जित हुनु भनेको कृषिको पनि सम्मान हो भन्ने सन्दर्भ जोड्न चाहन्छु.
0: हजुर, हस्, यो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ.
2: धन्यवाद यो अवसरको लागि. रेडियो सफलता जो वडा स्तरीय कृषि सञ्जालको एउटा प्रतिनिधित्व गरेर मलाई यहाँ ढाक्नु भयो यसको लागि पनि यहाँलाई विशेष धन्यवाद दिँदै यहाँहरू सबैको बाँकी समय शुभ रहोस् भन्दै म यहाँहरूसँग विदा हुन चाहन्छु. धन्यवाद, यहाँहरू सबैको बाँकी समय शुभ रहोस्.
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज हामीले छलफल गर्यौं कृषि सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 7 कृषि सञ्जालले गरिरहेका गतिविधिहरू र समग्र महानगरपालिकाकै कृषि क्षेत्रको अवस्थाको विषयमा छलफल गर्यौं. छलफलमा सहभागी हुनुभएकोमा पोखरा महानगरपालिका वडा नम्बर 7 कृषि सञ्जालका अध्यक्ष पंकज पौडेललाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथि सहित नयाँ विषय लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9857285575।
5: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट सप।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भनेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067081234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने भने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 160 62 983 98 55 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स भुक्त विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 166 15 475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061576110 प्रोप्राइटर मनोज बास्तोला 98562225 98562610।
2: मरेको के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
8: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू
10: को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615553050 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9805267793, 9769509060।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530501589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए हेर्नुस त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिम कि क्या हो?
9: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेलो
1: रिंका,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508, 97055-55007, मनसरा ताप चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560-2325 98086-35480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 2714
4: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
5: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560-35394
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
8: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98568-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
9: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
10: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
11: हाम्रो वन हाम्रो धन डढेलो बाटो जोगाउन गरौ जतन वनमा डढेलो लगाउनु कानूनी अपराध हो डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: ஹலோ
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9166-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560231 98266 0698।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेबसाइट पर लिया नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
9: कुकुरको भ्याक्सिनेसन
8: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
10: खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
11: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ
10: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
11: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9846066642 9860410081
12: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकालिदिनु पर्यो
13: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: पेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159647 9532375175।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
0: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नव यूनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठुला ठुला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9856140 9856060127 र 9808214140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टु मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98166 15 475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462689।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
6: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
8: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
9: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
8: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508 97055-55007 मनसरा ताप चिकन बिरानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
9: हाम्रो वन हाम्रो धन, डरलो बाटो जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: चौकी हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165447734, मोबाइल नम्बर 98568874। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन, त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

प्रबर को मान्छे म जति ताने तन्किन्छु आगो बाल्न पर्दैन आक्रोशले तन्किन्छु कसले भने यो जुनीमा सबको दिन पर्खिन्छ मलाई मात्र के भएको चुस्का दानी छैटमा कसम व्यापार गर्नेलाई बोलिदिए छ हामी कुकुर जस्तै हिँड्ने तिम्रोलाई पो बिर्छ यहाँ म त गफै गर्नु के कुरा आउँछ अन्के दाजु यतातिर अरू के

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: सरफरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np
7: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807159947 9557325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9857320325 9806535480। साथै आयल र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
8: होइन के भन्छ यो रेडियाले, तिल लगाता कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742525, 9560140, 9560601127 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: कंग्रेचुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: 妈。
1: 刘真，你这个渣男。
2: 祝你祝你爸爸已经住的你爸爸。
1: 阿尼，喊你所有个渣男 ，Radio 是否吧 ？X 一定突破4MHz。

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

Thank you.

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: 여자 친구 잖아.
1: 눈이 눈이 바빠 이긴 주전요 바빠.
0: 아니, 아미 사회 거 잖아. 라디오 사파우다 103.4 메가헤르츠.

0: नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता गरिन्, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ, पोखरा 4 गैरापाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-6642, 98-460-41081।
4: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: गत्रो लाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521025

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462889।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050505008, 97055055007, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के के नै

0: पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
1: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
0: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौ। पानीका स्रोतलाई व्यवस्थित गरौ। समुदायसँग सहकार्य गरौ।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौ।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा 2 बिन्दवासिनी बस पार्क।
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
9: मोबाइल नम्बर 9846069581
8: 9166715475।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो एरियाले तेल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9856140 9856070 र 9808140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
3: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9845050251।
3: हेलो,
4: हजुर
3: सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165419485 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165529104 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793 97 59 60

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462899।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता नि छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
3: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 98560 23461 98266 0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9816062983 9855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856202325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642, 9860601081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेबसाइट पर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वास दिनु हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेरा गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: यार आफ्नै लागि पटेर चिया सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: हे यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: किन आँखा मिचेको मिचै गरेको
6: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझिस।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइल को उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो अगाडि बढो।
2: सम्माननीय सभामुख महोदय, संघीय संसद प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र माथतका निकायहरू, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा सहभागी हुनुभएका मान्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। यसले आगामी वर्षको बजेट कार्यान्वयन गर्न थप प्रष्ट बनाउने विश्वास लिएको छु। अब म विनियोजन विधेयकमाथिको छलफलका क्रममा खर्च कटौतीको प्रस्तावसहित माननीय सदस्यज्यूहरूले राख्नुभएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूका तर्फबाट यस सम्मानित सदनमा जवाफ प्रस्तुत गर्न चाहन्छु। पहिलो प्रश्न, अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै सम्पत्ति छानबिन आयोग गठन गर्दा थप व्यवहार थपिएको भन्ने प्रश्नको सन्दर्भमा म स्पष्ट गराउन चाहन्छु। हाम्रो जाँचबुझ आयोग ऐन 2026 बमोजिम सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको हो। यो स्थायी प्रकृतिको आयोग होइन। यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ र यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु। आयोगको गठनबाट सार्वजनिक पद धारण गरेका जुनसुकै ओहदाका पदाधिकारीले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति छानबिन हुन्छ भन्ने मान्यता स्थापित हुने भएकोले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास सरकारले लिएको छ र यो निर्वाचनका क्रममा हामीले गरेको वाचा अनुरूप नै अगाडि बढेको कुरा म सम्मानित सदनमा जानकारी दिन चाहन्छु। पूरा बजेटको ब्रेकडाउन नगरिएको भन्ने प्रश्नको सन्दर्भमा मलाई लाग्छ मान्य हर्कराज राईले उठाउनु भएको थियो। यसबारे थप बुझ्दा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतका निकायहरूको कार्यक्रम अन्तर्गत विकास कार्यक्रम पुस्तिकाको केही पेजको जोड जम्मामा भएको फरकका सन्दर्भमा यो प्रश्न उठेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्तर्गतका सबै निकायहरूको कुल बजेट चालू र पुँजीगतमा फरक नपरेको तर सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगत तर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एलएमबीआईएसमा विनियोजित कार्यक्रम एक्सेल सीटमा लुकेको त्यो रोहरू हाइड हुँदाखेरि चाहिँ त्यो प्रकाशन हुन गएको विकास कार्यक्रम पुस्तिकामा चाहिँ नदेखिएको यो सही हो भन्ने कुरा म यहाँ कन्फर्म गर्न चाहन्छु र कुल विनियोजित बजेटमा कुनै फरक नपरेको बेहोरा मान्यज्यूहरूलाई जानकारी गराउँछु सम्मान्य सभामुख मार्फत। कार्य विस्तृतीकरणको पुनरावलोकन गर्ने भन्ने प्रश्नका सन्दर्भमा यो अनबन्डलिङ रिपोर्ट भनेर चर्चित थियो एकताका। मलाई लाग्छ यो 2083 सालमा यो प्रतिवेदन तर्जुमा गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संघीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता र अस्पष्टतालाई निराकरण गर्न उक्त प्रतिवेदन परिमार्जनको कार्य अगाडि बढ़ाएको थियो। स्थानीय तह, सातवटै प्रदेश र केन्द्रीय स्तरमा सरकारवालाहरूसँग व्यापक छलफल र अन्तर्क्रिया गरी विज्ञहरूको समेत राय लिई कार्य विस्तृतीकरण प्रतिवेदनको मस्यौदा तयार भएको जानकारी म सम्मानित सदनमा जानकारी दिन चाहन्छु। परिवर्तित सन्दर्भमा उक्त मस्यौदा उपर थप अध्ययन गरी परिमार्जनको प्रक्रिया अगाडि बढ़ाइने बेहोरा मान्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु। अर्को प्रश्न, प्रधानमन्त्री कार्यालयमा यो ठूला डाटा सेन्टर खोल्नु अघि मानव जीवन तथा वनस्पति जगतसम्म नकारात्मक प्रभाव नपार्ने गरी चिसो मौसम भएको ठाउँमा डाटा सेन्टर बनाउनु पर्ने भन्ने विषयका सन्दर्भमा हाल सूचना प्रविधि पूर्वाधारका लागि सिंहदरबार स्थित एकीकृत डेटा व्यवस्थापन केन्द्र जीआईडीसी छ, हेटौडा स्थित डिजास्टर रिकभरी केन्द्र सञ्चालनमा रहेको छ, साथै कोहलपुर स्थित डाटा सेन्टरको निर्माण कार्य सम्पन्न भएको छ भने खुमलटारमा डेटा सेन्टर स्थापनाको प्रारम्भिक कार्य सम्पन्न भएको छ। एआई समेतका लागि भविष्यमा नयाँ डाटा सेन्टर स्थापना गर्दा सम्बन्धित स्थानको हावापानी, भौगोलिक अवस्था, वातावरणीय र सामाजिक जीवनमा पार्ने प्रभावको समेत मूल्याङ्कन गर्ने व्यवस्था मिलाइनेछ। अर्को प्रश्न, डिजिटल शिक्षालाई विद्यालय शिक्षामा समावेश गरी यसलाई संस्कार तथा संस्कृतिको रूपमा विकास गर्नेतर्फ सरकारको धारणा स्पष्ट हुनुपर्ने भन्ने विषयका सन्दर्भमा, डिजिटल तथा सूचना प्रविधि सम्बन्धी शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन गरिँदै आएको छ। अहिलेको सरकारको पनि डिजिटलाइजेशनको एजेण्डा असाध्यै प्रधानताका साथ अगाडि बढ़ाइएको छ। बजेट वक्तव्यमा सूचना प्रविधि पूर्वाधार विस्तार तथा काठमाडौँको सिउचटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको छ। संविधान तथा प्रचलित कानूनको उल्लंघन, शान्ति सुरक्षामा अवरोध लगायतका विषयमा सत्य तथ्य सूचना एवं जानकारी संकलन गरी सोको समयमै नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व हो। यस कार्यमा प्रत्यक्ष रूपमा राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायहरूले कार्य गर्दै आइरहेका छन्। गुप्तचर सम्बन्धी कार्यलाई तथ्यपरक, आधुनिक, पूर्वानुमान योग्य र विश्वसनीय बनाउन सूचना प्रविधि र एआईको उपयोग बढ़ाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ। सूचना प्रविधि प्रणालीमा हुने ह्याकिङ लगायतका साइबर जोखिम न्यूनीकरण गर्न तथा सूचना प्रविधिको माध्यमबाट हुने अपराधहरूको नियन्त्रणका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र, साइबर ब्यूरो जस्ता संस्थाहरू क्रियाशील रहेका छन् र माननीय गृहमन्त्रीज्यूले पनि यसमा धेरै नै कुराहरू अघि प्रकाश पारिसक्नु भएको छ। राष्ट्रिय गौरवका आयोजनामा देखिने प्रशासनिक गाँठो फुकाउन समय सीमा सहितको एकल बिन्दु स्वीकृति प्रणाली लागू गरियोस् एवं मध्यमकालीन खर्च संरचना एमटीईएफ र बजेटबीच तालमेल नभएको प्रश्नको सन्दर्भमा, राष्ट्रिय गौरवका आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सरकारले प्राथमिकता दिएको छ। यसको लागि आयोजनाको जग्गा प्राप्ति, सम्भाव्यता अध्ययन, डीपीआर जस्ता पूर्व तयारीका कार्य सम्पन्न भएपछि मात्र राष्ट्रिय गौरवका आयोजनाको रूपमा स्वीकृत गरी बजेट विनियोजन गरिने नीति अवलम्बन गरिएकोले भविष्यमा राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमै प्रारम्भ र सम्पन्न हुने विश्वास लिएको छ। यसमा पनि माननीय पूर्वाधार विकास मन्त्रीले अहिले 3 वर्षकै होराइजन लिएर खरबौंको ठेक्का एकैपटक लगाउने गरेर अलिकति मध्यकालीन योजना प्रस्तुत गर्नुभएको जानकारी मैले पाएको छु। मध्यकालीन खर्च संरचना एमटीएफकै सम्बन्धमा यो विनियोजन कुशलता, कार्यान्वयन दक्षता एवं वित्तीय अनुशासन कायम गर्ने सार्वजनिक वित्त व्यवस्थापनको औजारको रूपमा एमटीईएफलाई लिइने गरिएको छ। यसलाई वार्षिक बजेट तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गरी यसैको आधारमा स्रोत अनुमान तथा प्रक्षेपण गर्ने गरिएको छ। साथै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि बहुवर्षीय कार्यक्रम आयोजनाको ठेक्का लगाउँदा मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रही खरिद प्रक्रिया अगाडि बढ़ाउन सकिने व्यवस्था मिलाइएको छ। सरकारले सेना प्रहरीलाई सुकुम्बासी बस्तीमा डोजर लगाउन प्रयोग गर्यो भन्ने प्रश्नको सन्दर्भमा, नेपाल सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन। जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको व्यवहार जानकारी गराउन चाहन्छु। मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशन बमोजिम मुलुकको सबै भूभागमा आवश्यकता अनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको ब्यौरा मान्यजीवहरूलाई अनुरोध गर्न चाहन्छु। फास्ट ट्र्याकको लागि जम्मा 17 अर्ब बजेट छुट्याइएको भन्ने प्रश्नको सन्दर्भमा, फास्ट ट्र्याक बहुवर्षीय आयोजनाका लागि स्रोत सुनिश्चितताको सहमति प्राप्त भइसकेको हुँदा निर्माण कार्य तीव्रताका साथ अगाडि बढ़िरहेको व्यवहार मान्यजीवहरूलाई अवगत गराउन चाहन्छु। काम भएको खण्डमा रकमको अभावले यो आयोजना कति पनि नरोकिने प्रत्याभूति म दिन चाहन्छु। नेपालका सुरक्षा निकाय समावेशी छन् वा छैनन्, विज्ञ टोली गठन गरी न्यायिक समावेशी व्यवस्थापन प्रणालीको शुरूआत गर्ने सम्बन्धमा उठान भएको विषयमा, नेपालको संविधानको मर्मका साथै विद्यमान कानून बमोजिम नेपाली सेनाका रिक्त पदहरूमा पदपूर्ति गर्दा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त, आह्वान तथा भर्ना गर्ने गरिएको ब्यौरा मान्यजीवहरूलाई जानकारी गराउँदछु। राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयनको स्पष्ट खाका प्रस्तुत गरेको नदेखिएको, नेपाली सेनाको अभिमुखीकरण, प्रविधि विकास, सीमा सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण तथा विपद व्यवस्थापनको लागि पूर्वाधार विकासमा लगानी भएको नदेखिएको भन्ने विषयको सन्दर्भमा, नेपाली सेनाले राष्ट्रिय सुरक्षा नीति 2075 बमोजिमका जिम्मेवारी आफ्नो क्षमता र स्रोत साधनले भ्याएसम्म निर्वाह गर्दै आइरहेको छ। नेपाली सेनाको आधुनिकीकरण, प्रविधि विकास, सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण तथा विपद व्यवस्थापन क्षमता अभिवृद्धिका लागि आवश्यक पूर्वाधार विकास गरिँदै आएको छ। नेपाली सेनाले सैन्य संचार, सूचना प्रविधि, निगरानी प्रणाली, तालिम तथा विपद प्रतिकार्य क्षमतामा समेत उल्लेख्य सुधार गरेको छ। आगामी दिनमा राष्ट्रिय सुरक्षा, प्रविधि विकास, पूर्वाधार निर्माण तथा विपद व्यवस्थापन क्षमतालाई थप सुदृढ़ गर्दै लगिनेछ। यस वर्ष विनियोजित बजेटमा 62 अर्बबाट हामीले रक्षा मन्त्रालयलाई 65 अर्बसम्म रकम चाहिँ विनियोजन गरेर यी सबै आधुनिकीकरणका प्रयासहरूमा सहयोग गर्ने हेतुले नै अगाडि बढ़ेको कुरा पनि म यहाँ मान्य सदस्यज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, विनियोजन विधेयकको छलफलका क्रममा सम्मान्य प्रधानमन्त्रीज्यूले सम्हाल्नुभएका मन्त्रालय तथा सम्बद्ध निकायहरूको सम्बन्धमा मान्यज्यूहरूले राख्नुभएका प्रश्न तथा जिज्ञासाको सम्बोधन भएको ठानेको छु। उल्लेखित मन्त्रालय तथा निकायहरूमा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएका बजेट र कार्यक्रमबाट सुशासन प्रवर्धन, सुरक्षा सुदृढीकरण तथा विकास व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय सुधार हुने देखिएकोले संशोधन प्रस्ताव राख्नुहुने मान्य सदस्यज्यूहरूलाई आफ्नो खर्च कटौतीको प्रस्ताव फिर्ता लिई आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रम पारित गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैलाई निरन्तरता दिँदै म अलिकति अर्थ मन्त्रालयसँग सम्बन्धित केही जिज्ञासाहरू बारे पनि जवाफ दिन चाहन्छु। पूँजीगत खर्च अत्यन्त न्यून छ, खर्च गर्न नसक्ने रकम थुप्र्याएर राख्ने किन भन्ने प्रश्न आएको थियो। यस पटक विनियोजन ऐन 2082 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077मा सम्बोधन गरी पूँजीगत तर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ। वातावरणीय अध्ययन तथा रूख कटानका सहजीकरणका लागि कानूनमा संशोधन गरिएको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संशोधन गरी प्रक्रियालाई छोट्याइएको छ। यी सबै ऐनहरू सम्मानित सदनमा तुरन्तै आउने नै छ। आयोजना प्रमुख लगायतका जनशक्तिको स्थायित्व सुनिश्चित गरिनेछ र पूँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने व्यवहार म यहाँ जानकारी दिन चाहन्छु। राष्ट्रिय योजना आयोग एनपीसीको मध्यमकालीन खर्च संरचना एमटीएफसँग वार्षिक बजेट विनियोजनको तादात्म्यता नदेखिएको हो कि भन्ने विषयमा उठेको सन्दर्भ राष्ट्रिय स्रोत अनुमान समिति ले राष्ट्रिय स्रोत र खर्चको सीमा निर्धारण गर्ने र सो अनुरूप अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट सिलिङ उपलब्ध गराउने गरेको छ। मध्यमकालीन खर्च संरचनाको आधारमा वार्षिक बजेट तर्जुमा गरिने र विनियोजन ऐन 2083 दफा 5-11 खरिद प्रक्रिया शुरू गर्दा बहुवर्षीय दायित्व सिर्जना हुने कार्यक्रम भएमा एमटीएफ संरचनाको सीमाभित्र रही गर्नुपर्ने व्यवस्था गरिएको छ। खरिद प्रक्रियालाई एमटीएफसँग आबद्ध गरी एमटीएफलाई आन्तरिकीकरण गरिएको छ। पूँजीगत बजेटबाट चालू खर्चमा रकमान्तर गर्न पाइँदैन तर सावा ब्याज भुक्तानीका लागि रकमान्तर गर्न सकिने व्यवस्था किन राखियो भन्ने प्रश्न यहाँ उठेको रहेछ। पूँजीगत खर्च कम भएको अवस्थामा ऋणको दायित्व घटाउने प्रयोजनका लागि उक्त व्यवस्था गरिएको हो। सार्वजनिक ऋणको सावा ब्याज रकमान्तर गर्न सकिने विषयलाई सम्बन्धित आर्थिक वर्षको विनियोजन ऐनले दिएको अधिकार अन्तर्गत नै रकमान्तर गर्ने गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाको बजेट घटाइने छैन भन्ने प्रतिबद्धता बजेटमा आएन कि भन्ने विषयका सन्दर्भमा राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने स्पष्ट मार्गचित्र सहित आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट पर्याप्त मात्रामा विनियोजन गरिएको छ। आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी साधन स्रोत विनियोजन तथा कानूनी एवं प्रक्रियागत सरलीकरण गरिएको छ। कार्य सम्पादनको आधारमा यस्ता आयोजनालाई स्रोतको अभाव हुन नदिने प्रत्याभूति म अर्थमन्त्रीका हैसियतले पनि गरेको छु र भौतिक पूर्वाधार मन्त्रीबाट पनि यो एउटा नयाँ अवधारणा आइसकेको छ। हामीले बोकेका अहिलेका दायित्वहरू 3 वर्षभित्र यसलाई टुङ्ग्याउने गरेर हामीले यो मध्यमकालीन योजना बनाएका छौं र त्यसको लागि कम्तीमा पनि 10 खर्ब जतिको प्लानिङ चाहिँ यो एकैचोटि 3 वर्षको लागि भएको छ र यसपटक चाहिँ सांकेतिक रूपमै भए पनि ठेक्का खोल्नको लागि मात्रै भए पनि कुनै कुनै आयोजनाहरूमा कम रकम देखिए पनि यो तीन वर्षको होराइजन, यो चाहिँ हामीले यो वार्षिक आयोजना कार्यान्वयनको जुन दुष्चक्र छ, टेन्डर लगाउने तयारीकै लागि झण्डै झण्डै 12 महिनामा 8 महिना खर्च हुने, त्यसपछि अर्को चक्र शुरू हुने, योलाई तोड्न खोजेकै हौं र यसबाट हामीलाई आशा छ धेरै नै यो पूँजीगत खर्चको चाहिँ एफिकेसीमा पनि र आयोजनाहरूको गुणस्तरमा पनि हामीले छिट्टै राम्रो नतिजाहरू देख्न सक्ने आशा हामीले राखेका छौं। प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान किन घटाइयो भन्ने प्रश्न आएको रहेछ, यसमा म स्पष्ट गर्न चाहे, वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा गत वर्षभन्दा क्रमशः 84 करोड़ र 123 करोड़ बढ़ेको छ। सशर्त अनुदान प्रदेशमा गत वर्षभन्दा झण्डै 10 अर्बले बढ़ेको जानकारी म सम्मानित सदनमा लाई दिन चाहन्छु। सार्वजनिक ऋणको भारबारे अर्को प्रश्न आएको थियो, राज्य सञ्चालन गर्नका लागि राजस्वका अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नरहेको कुरा मैले यसै सम्मानित सदनमा पटक पटक राखिसकेको छु। आगामी आर्थिक वर्षमा वैदेशिक र आन्तरिक ऋण क्रमशः 247 र 410 अर्ब परिचालन गरिने, तर सोही अवधिमा आन्तरिक ऋणको सावा र ब्याज भुक्तानीका लागि 246 अर्ब खर्च हुने र खुद रू 164 अर्ब मात्र आन्तरिक परिचालन गरिने हाम्रो अनुमान छ। आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको छ। अर्थतन्त्रको आकार जीडीपीको तुलनामा जीडीपीको सापेक्षतामा सार्वजनिक ऋण गत विगत भन्दा धेरै वृद्धि नहुने अनुमान हाम्रो छ। लगभग हामी 44% अफ जीडीपीकै हाराहारीमा रहनेछौ। यो अलिकति गणितीय हिसाबले अनौठो लागे पनि यथार्थ यो नै हो, किनकि हामी 7 खर्ब जति ऋण लिए पनि धेरै ऋण पुरानो दायित्व तिर्नमै जान्छ र जीडीपीको आकार हामीले प्रक्षेपण गरेकै रफ्तारमा अगाडि बढ़यो भने चाहिँ डेट टू जीडीपी रेशियो यो लगभग स्थिर हुने अवस्था छ। त्यसैले 6-7 खर्ब ऋण बोकेर ऋणको बलमा चाहिँ बजेट कार्यान्वयन भन्ने जुन बारम्बार दोहोर्याएको भाष्य चाहिँ त्यो गलत नै भएको व्यवहार म मान्य सांसदज्यूहरूलाई राख्न चाहन्छु। यसै सन्दर्भमा बजेट पनि धेरै ठूलो आकारको आयो कि भनेर पटक पटक टिप्पणी भएको मैले सुन्न पाएँ। बजेटको आकार जीडीपीको प्रक्षेपित जीडीपीको सापेक्षतामा हेर्नुपर्ने हुँदछ। भूकम्पपछि यो 32, 33, 35, 37% अफ जीडीपीमा फुकिएको बजेट

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपान का कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्ती का कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपान का कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530500 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: युवराज भाकोला देवी देवता सबै भाकोला तिम्रो अधमबारी माया पाउनका लागि यदि हाम्रो मायामा कसैको आँखा लाग्यो भने र त्यो माया प्राप्तिको लागि यो जुनी फेर्न पर्छ भने पनि राजी छु बादल माथि पर्खी बसौँ।
1: ओखली तीन वास्तु ओखलढुंगा का विनय रूपाचा सुनवार रिजिकाती ओखलढुंगा का सुबान सुनवार को समित मनसूने लोकदोहरी गीत बादल माथी पर्खी बसौला।

0: बैसठी साठी चौन्न त्रिसठी अन्ठानब्बे स्मार्ट दस एघार उन्नाइस उनपचास सुबान सुनुवारको मन लोभ्याउने उत्कृष्ट लय तथा शब्द सृजना भित्र दीपक थापा मगर र मुना थापाको सुमधुर आवाज प्रेम संगीत म्युजिक प्रणाली मार्फत अब बजारमा
1: नेपाली गीत संगीत र श्रष्ट अनि ती भित्रका अनेकौं नाली बेली अब एकै ठाउँमा अनलाइन संगीत सर्भर डट कम एकचोटि त हेर्नुहोस् संगीत सर्भर डट कम डट कम
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
3: हजुर
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन
5: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलता खबर डट कम मा पनि www.safaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: आवाज लाई जोड्न आमा मिलन
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटे कि मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सरकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।

0: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
1: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
0: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
1: आटेक गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
0: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईको सेवामा। कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: यो खटाराले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
0: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-6-68-66-353, 98-1-22-44-584।
5: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
6: मानसिक समस्याबाट बच्ने उपायहरू,
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
7: असल साथीहरूसँग मात्रै संगत गरौं,
6: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
10: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
9: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
9: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98562370 र 98462559079।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 55 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 55 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई
7: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
6: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
7: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
8: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
8: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
9: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
9: फोन नम्बर 061-57-9915
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पालयो।
1: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: पुरुष नेपालयो
1: नमस्कार म चैतन्य कृष्ण तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
5: मोबाइल नम्बर 9846059581,
4: 9166154।
7: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 5 गते शुक्रबार, ईस्वी सम्वत जून 19 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि रातिमा 10:25 त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा दिनमा 3:41 त्यसपछि मघा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा हर्षण 38:45 त्यसपछि बर्यान योग लाग्नेछ। कोरोनामा बब अहोरात्र रहनेछ। आनन्दादी योगमा आज मृत्यु योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिन मान 34:36 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:10 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 बजे हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 9:29 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 10:48 रहेको छ। आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि
1: निमित्तहरूको लागि आज मनभित्र दबिएका भावना अचानक सतहमा आउन सक्नेछन्, जसले दिनभरि अलि अस्थिर र अल्मलिएको अनुभूति गराउन सक्नेछ। मीन राशिको चन्द्रमाको प्रभावले जिम्मेवारी प्रति चासो भए पनि एकाग्रता टिकाउन संघर्ष गर्नुपर्ने देखिएको छ। पुराना विषय अथवा समझदारीले भावुक बनाउने सम्भावना पनि रहेको छ। नजिकका व्यक्तिसँग खुलेर कुरा गरेपछि मन हल्का हुनेछ। अनावश्यक कल्पना र हतारमा लिइने निर्णयले समस्या बढाउनेछ। काममा ढिलाइ भए पनि आत्मगलानी गर्नु उचित हुँदैन। ससाना कुरामा चिलचिलेपन बन्न सक्छ, त्यसैले शान्त रहन आवश्यक छ। अब दोस्रो राशि वृष राशि निमित्तहरूको लागि आज चन्द्रमा मीन राशिमा हुँदा सामाजिक सम्बन्ध र मित्रतामा विशेष ध्यान जानेछ। पुराना साथी अथवा चिन्जानसँगको कुराकानीले आत्मीयता र खुशी बढाउन सक्नेछ। सामूहिक काममा संलग्न हुँदा राम्रो परिणाम प्राप्त हुने सम्भावना रहेको छ। अरूको भावना बुझेर व्यवहार गर्दा अलि सम्बन्ध मजबुत बन्नेछ। लक्ष्यप्रति नयाँ उत्साह र प्रेरणा जाग्नेछ, तर अनियन्त्रित खर्चले पछि समस्या निम्त्याउन सक्नेछ, त्यसैले सावधानी हुन आवश्यक छ। कसैलाई सहयोग गर्दा विश्वास र सम्मान बन्ने ग्रह गोचर रहेको छ। अनावश्यक अपेक्षाले तपाईँको मन खिन्न बनाउनेछ भने यथार्थमा आधारित रहेर सोच्न आवश्यक रहेको छ। अब तेस्रो राशि मिथुन राशि निमित्तको लागि आज कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न चुनौती महसुस हुने देखिएको छ। एकचोटि धेरै विचार मनमा आउँदा निर्णयमा दुविधा बन्नेछ। वरिष्ठ अथवा सहकर्मीसँग कुरा गर्दा शब्द छनौटमा विशेष ध्यान दिनुहोला। समय व्यवस्थापन कमजोर हुँदा काममा ढिलाइ हुन सक्छ। आलोचना प्रति अत्यधिक संवेदनशीलता बन्न सक्नेछ। हतारमा गरिएको निर्णयले पछि पछुतो हुन सक्छ। प्राथमिकता छुट्याएर काम गर्दा तनाव कम हुनेछ। अनावश्यक चिन्ता र तनावले ऊर्जा घटाउन सक्छ, त्यसैले मानसिक सन्तुलन आवश्यक रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि निमित्तका लागि आज आध्यात्मिक स्वतर्फ झुकाव बन्नेछ र जीवनको गहिरो अर्थबारे प्रश्न उठ्नेछ। कुनै ज्ञानमूलक सामग्री अथवा अनुभवले नयाँ दृष्टिकोण दिन सक्छ। भविष्यको योजना बनाउन मन सक्रिय रहनेछ। गुरूजन अथवा अभिभावकको सल्लाह निकै उपयोगी हुनेछ। भावनात्मक रूपमा हल्का महसुस गर्दै आशावादी बन्ने सम्भावना रहेको छ। विगतका अनुभवहरूले सही बाटो देखाउन मद्दत गर्नेछन्। आत्मिक सन्तुलन खोज्ने चाहना बलियो रहनेछ। आफ्नो विश्वासमा दृढ रहनु आज निकै लाभदायक रहनेछ। साँझतिर मनमा स्थिरता र शान्ति प्राप्त हुने ग्रहगोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि निमित्तका लागि आज मनमा अनावश्यक डर, शंका र असुरक्षाको भावना बढ्नेछ। मीन राशिमा रहेका चन्द्रमाको प्रभावले गोप्य विषयमा विशेष सतर्कता अपनाउन आवश्यक छ। आर्थिक जिम्मेवारीको दबावले चिन्ता बढाउन सक्छ। कसैप्रति शंका भए पनि प्रत्यक्ष आरोप लगाउन उपयुक्त हुँदैन। आत्मविश्लेषणले कमजोरी बुझ्न मद्दत गर्नेछ। भावनात्मक उतार चढ़ावले व्यवहारमा असर पार्न सक्छ। तथ्य नबुझी निर्णय गर्दा समस्या बढ्न सक्छ। पुराना अनुभव सम्झिँदा मन भारी हुन सक्छ, तर आत्मसंयमले परिस्थिति नियन्त्रणमा ल्याउन सघाउनेछ। अब छैटौं राशि कन्या राशि व्यक्तिहरूको लागि आज सम्बन्ध र भावनात्मक विषयले मनलाई धेरै व्यस्त बनाउनेछ। नजिकका साथीसँगको कुराकानीले सम्बन्ध अझ गहिरो बनाउन सक्छ। मीन राशिको चन्द्रमाको प्रभावले सानो गलत बुझाइले दूरी बढ्न सक्ने भएकाले स्पष्ट संवाद आवश्यक रहेको छ। सहानुभूति र समझदारीले सम्बन्ध सुधार गर्न मद्दत गर्नेछ। आफ्ना भावना दबाएर राख्दा मानसिक बोझ बढ्न सक्छ, त्यसैले खुलेर व्यक्त गर्नु राम्रो हुनेछ। अडानसँगै नरम व्यवहार अप्नाउन सकियो भने सम्बन्ध सहज बन्नेछ। विश्वास मजबुत बनाउन थप प्रयास आवश्यक रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि आज कामको चाप र जिम्मेवारी बढ्ने सम्भावना रहेको छ, जसले मानसिक थकान ल्याउन सक्नेछ। मीन राशिको चन्द्रमाको प्रभावले स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ। विशेष गरी खानपान र विश्राममा लापरवाही नगर्नुहोला। मीन राशिको चन्द्रमाको प्रभावले ससाना काम टार्दै जाँदा पछि ठूलो बोझ बढ्न सक्छ। सहकर्मीको सहयोग स्वीकार गर्दा काम सहज बन्नेछ। भावनात्मक अस्थिरताले निर्णय प्रभावित बन्न सक्छ, त्यसैले सावधानी अपनाउन आवश्यक छ। समयमै आराम गर्न ऊर्जा पुनः प्राप्त हुनेछ। कामलाई चरणबद्ध रूपमा अघि बढाउन आवश्यक रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिको व्यक्तिहरूको लागि आज सृजनात्मक ऊर्जा बलियो रहनेछ। मीन राशिको चन्द्रमाको प्रभावले नयाँ विचारहरू सक्रिय हुनेछन्। प्रेम सम्बन्धमा न्यानोपन र विश्वास बढ्ने सम्भावना पनि रहेको छ। कला संगीत अथवा लेखन जस्ता कार्यमा रुचि बढ्नेछ। रमाइलो गतिविधिले मानसिक तनाव कम गर्नेछ। बाल बालिकासँग समय बिताउन तपाईँको मन खुशी रहनेछ। स्त्री अथवा नकारात्मक सोचबाट टाढा रहन आवश्यक छ। आफ्ना भावना खुलेर व्यक्त गर्दा सम्बन्ध सुधार हुनेछ। प्रतिभा प्रदर्शन गर्ने अवसर आउन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज घर परिवार प्रति ध्यान र आकर्षण बढ्नेछ। पारिवारिक वातावरणले मानसिक सहारा दिनेछ र सुरक्षाको अनुभूति हुनेछ। पुराना सम्झनाले मन भावुक बनाउन सक्छ। घर सम्बन्धी निर्णय सोचेर लिनु उपयुक्त हुनेछ। चन्द्रमा मीन राशिमा रहँदा आफन्तसँग खुलेर कुरा गर्दा मानसिक तनाव कम हुनेछ। संवेदनशीलता बढ्ने भएकाले छिटो प्रतिक्रिया नदिनुहोला। काम भन्दा पारिवारिक पक्ष प्राथमिकतामा पार्नुहोला। जिम्मेवारी र भावना बीच सन्तुलन आवश्यक देखिएको छ। आज महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने माता पिताको सल्लाह लिन राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज सोचाइ कल्पनाशील र सृजनात्मक बन्नेछ, जसले गर्दा नयाँ योजनामा प्रेरणा मिल्नेछ। कुराकानीमा मिठास र धैर्यता अपनाउँदा सम्बन्ध सुधार हुनेछ। छोटो यात्रा अथवा आवागमनको सम्भावना देखिन्छ। दाजुभाइ अथवा नजिकका व्यक्तिसँग सम्वाद बढ्न सक्छ। मीन राशिको चन्द्रमाको प्रभावले लेखन अथवा सृजनात्मक कार्यमा रुचि बढ्ने देखिएको छ। गलत सूचना अथवा भ्रमबाट सावधान हुन आवश्यक छ। आजका महत्वपूर्ण कुरा टिप्पणी गर्दा फाइदा हुनेछ। नयाँ सिप सिक्ने अवसर पनि पाउन सक्नुहुनेछ। संयमित व्यवहारले आजको दिन सहज बनाउनेछ। एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज आर्थिक विषयले निर्णयमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ। भावनामा बहकिएर खर्च गर्दा पछि पछुतो हुनेछ, त्यसैले सावधानी अपनाउन आवश्यक रहेको छ। मीन राशिको चन्द्रमाको प्रभावले आत्मसम्मान प्रति संवेदनशीलता बढ्न सक्नेछ। सहयोगका अवसर आउन सक्छन्, जसलाई स्वीकार गर्नु निकै लाभदायक हुनेछ। असुरक्षाको भावना छेडेक मात्र रहनेछ। खर्च र बचत बीच सन्तुलन राख्नु बुद्धिमानी हुनेछ। आत्मविश्वास कमजोर हुन नदिनुहोला। धैर्य र व्यावहारिक सोचले समस्या समाधान गर्न मद्दत गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिको व्यक्तिहरूको लागि आज भावनात्मक संवेदनशीलता अत्यधिक बलियो रहनेछ, जसले अरूको पीड़ाप्रति गहिरो सहानुभूति जगाउनेछ। आत्मचिन्तन बढ्नेछ र भित्री विचार स्पष्ट हुँदै जानेछन्। आफ्नै राशिको चन्द्रमाको प्रभावले आध्यात्मिक तथा कलात्मक गतिविधिमा रुचि बढ्नेछ। अनावश्यक चिन्ताले ऊर्जा खेर जाने भएकाले मनलाई नियन्त्रणमा राख्न आवश्यक रहेको छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु उपयुक्त हुनेछ। नजिकका व्यक्तिसँग भावना साटासाट गर्दा मन हल्का हुनेछ। आफ्नै आवश्यकता पनि व्यवस्था नगर्नुहोला। धैर्य र सन्तुलन अपनाउन सके आत्मिक शान्ति र सन्तोष प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइज विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्, त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ